0: अध्ययन गर्न दुई उपसमिति गठन गरेको छ। सो उपसमितिले कार्यान्वयन मापन गर्नुपर्ने ऐनको पहिचान र सूची तयार गर्नेछ। यस कार्यका लागि उपसमितिलाई एक महिनाको समय सीमा तोकिएको छ। उपसमितिको अध्ययन सिफारिशका आधारमा विधान व्यवस्थापन समितिले मापन गर्नुपर्ने ऐन छनौट गरी अध्ययन गर्नेछ। त्यस्तै अर्को उपसमितिले संघीय एकाई बीचको विधायकी अन्तर सम्बन्ध र त्यससँग सम्बन्धित विषयको अध्ययन गर्नेछ। ऐन कार्यान्वयन मापन उत्तर विधायकी अध्ययन अन्तर्गतको प्रक्रिया हो। यस मार्फत कानून कार्यान्वयन, त्यसका चुनौती र सुधारका आवश्यकता अध्ययन गरिन्छ। गोर्खापत्रमा छापिएको खबर हो यो।
1: वर्षायाममा सधैँ टाउको दुखाईको विषय बनेको मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा सड़क विभागले त्रिशुली पारी समानान्तर सड़क निर्माणको योजना बनाएको छ। त्यसका लागि रेखाङ्कनको काम भइरहेको सड़क विभागको भनाई छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीले मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्न विभागबाट रेखाङ्कनको काम भएको बताएका छन्। मुगलिन नारायणघाट खण्डमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्ने स्थानीय तहबाट ठाउँ ठाउँमा ट्र्याक खन्ने काम भइरहेको छ। सम्बन्धित सड़क डिभिजनहरूले पनि काम गरिरहेका छन्। यसका साथै विभागबाट समानान्तर सड़क निर्माण गर्न रेखाङ्कनको काम भइरहेको समेत उनले बताएका छन्। त्यस्तै त्यस क्षेत्रमा सानो वर्षा हुँदा पनि पटक पटक पहिरो जाने गर्छ। नारायणगढ़को पोखरा बसपासदेखि मुगलिनसम्मको 35 किलोमिटर सड़क भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण र संवेदनशील रहेको छ। यसको स्तर उन्नति गरिसकेपछि पनि यस खण्डमा हालसम्म पटक पटक पहिरो गइसकेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। करिब डेढ़ महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को सातासम्म केही नाम सिफारिश गर्ने तयारी गरेका छन्। परराष्ट्र मन्त्रालयले 28 जेठमा भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन आह्वान गरेको थियो। आवेदन दिने म्याद 5 असारसम्म थियो। मन्त्रालयका अनुसार 4,400 बढ़ी आवेदन परेको छ।
2: बागमती प्रदेशका बिना विभागीय मन्त्रीहरूले बिहिबार जिम्मेवारी पाएका छन्। बुधबार सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाले 3 बिना विभागीय मन्त्रीको जिम्मेवारी तोक्नु भएको हो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कौडेल नेतृत्वको सरकार विरूद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ। नेकपाले केन्द्रमा एमालेसँग नजिकेको खबर बाहिरिएका बेला कर्णालीमा भने कांग्रेससँग मिलेर मुख्यमन्त्री हटाउन नेकपाले सर्वसम्मत निर्णय गरेको हो।
2: बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावको छिटो सुनवाई र कार्यान्वयन गर्ने उद्देश्यले हेलो सीएम सेवा सञ्चालनमा ल्याएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा स्थापना गरिएको हेलो सीएम डेस्कको बिहिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले शुभारम्भ गर्नुभयो।
1: सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीले शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन हतारमा ल्याइएको भन्दै असहमति जनाउनु भएको छ। विभिन्न पाँच बुद्धि मार्ग सहित बिहिबारदेखि धनगढ़ीमा आमरण अनसन बस्ने घोषणा गर्दै केसीले केटा मेडिकल कलेज सञ्चालनको अन्तिम तयारी भइरहेका बेला स्वार्थपूर्तिका लागि विश्वविद्यालय लाद्ने कार्य भएको जिकिर समेत गरेका छन्। त्यस्तै दशकौंदेखि विशिष्ट सेवा दिँदै आएको त्रिवेणी चिकित्सालय, अध्ययन संस्थान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता स्थापित संस्थालाई पन्छाएर केटामा नयाँ संरचना थोपार्ने कार्य भएको समेत उनले उल्लेख गरेका छन्।
2: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा बध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ। यही जोखिम न्यूनीकरण गर्न 28 वर्ष अघि बनेको पशु वधशाला तथा मासु जाँच ऐन 2055 अब व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गराउन सरकारले प्रयास थालेको छ।
1: उद्योग संगठन मोरङले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुलमा साउन 1 गतेदेखि 13% मूल्य अभिवृद्धि भ्याट लगाउने व्यवस्थाले समग्र औद्योगिक वातावरणमा नकारात्मक प्रभाव पर्ने भन्दै उक्त व्यवस्था फिर्ता लिन सरकारसँग माग गरेको छ। दशकौंदेखि नेपालमा विद्युत खपतलाई भ्याटको दायराभन्दा बाहिर राखिँदै आएको अवस्थामा अब औद्योगिक तथा अन्य गैर घरेलु उपभोक्ताको सम्पूर्ण विद्युत बिलमा 13% भ्याट व्यवस्थाले उद्योगहरूको चालू पूँजी, नगद प्रवाह, प्रतिस्पर्धात्मक क्षमता तथा समग्र लगानी मैत्री वातावरणमा प्रतिकूल असर पर्ने संगठनको ठहर छ।
2: अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिरलाई लैजान सकिने भएको छ। नेपाल राष्ट्र बैंकले नेपाल आउने तथा बाहिरिने यात्रुले नगद विदेशी मुद्रा र भारतीय रूपियाँ ल्याउने तथा लैजाने व्यवस्था गरेको हो। राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिर लैजान सकिने भएको हो।
1: शिक्षा, स्वास्थ्य तथा विभिन्न क्षेत्रमा नयाँ कर व्यवस्थाका कारण सरकारको स्वरको आलोचना भइरहेका बेला अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई वित्तीय अनुगमनकारी निकायको ग्रेलिस्टबाट बाहिर निकाल्न सरकार बहुआयामिक रूपमा सक्रिय रहेको बताउनु भएको छ। उहाँले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी, विश्वसनीय बनाउन सके नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वास पुनः जित्ने र ग्रेलिस्टबाट अपेक्षाकृत छोटो अवधिमै बाहिरिन सक्ने विश्वास समेत व्यक्त गर्नुभयो।
2: गत साल तेस्रो साता मुस्ताङ भ्रमणमा पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल गणेशलाई स्थानीय व्यवसायले अनौठो गुनासो राखे। भारतीय पर्यटकको बढ़दो आगमनले भारतीय रूपैयाँ थुप्रिएको र त्यसको सट्टा हिउन नसकेको। लगत्तै मुस्ताङकै भ्रमणमा रहनुभएका पूर्वाधार मन्त्री सुनिल लम्सललाई पनि व्यवसायीको उही गुनासो थियो। मुस्ताङ घुम्न जाने भारतीय पर्यटकको संख्या अत्याधिक बढ़े पनि त्यहाँ भारूको कारोबार उल्लेख बढ़ेको छ, तर कारोबार बढ़दै जाँदा व्यवसायीलाई त्यो सटही नहुने चिन्ता उत्तिकै बढ़ेको छ।
1: नोबेल बैंक लिमिटेड विश्व स्तरमा प्रतिष्ठित 3 अवार्डबाट सम्मानित भएको छ। बैंक युरो मनी अवार्ड फर एक्सिलेसन्स अन्तर्गत नेपाल बेस्ट बैंक, नेपाल बेस्ट बैंक फर ईएसजी र नेपाल बेस्ट बैंक फर एसएमईको उपाधिबाट सम्मानित भएको हो, जसबाट व्यक्ति नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनः स्थापित गरेको जनाएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि नयाँ दिल्लीमा विरोध प्रदर्शन गरिरहेको ककरोच जनता पार्टी सीजेपीले शुक्रबार देशव्यापी आन्दोलन घोषणा गरेको छ। यसअघि आन्दोलनको पक्षमा भारतको पटना, बेंगलुरू, केरला लगायत शहरमा प्रदर्शन भइसकेको छ। सीजेपीका प्रवक्ता आशुतोष रानकाले विरोध प्रदर्शनलाई राष्ट्रिय बनाउन आग्रह गरे। शुक्रबार देशका हरेक शहर र गाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुहोस् उनले भने। भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले आन्दोलनलाई समर्थन गरिरहेका छन्।
4: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहिबार राति सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग पनि पराजित भएको थियो भने नेदरल्याण्डसका लागि रोलफ भान टर मार्वेले 6.4 ओभरमा 15 रन खर्चेर 3 विकेट लिएका थिए। नेपालका लागि सोमपाल कामी, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान एक एक विकेट लिए भने अर्का विकेट रन आउट मार्फत प्राप्त भएको थियो। यस जितसँगै नेदरल्याण्डसले 29 खेलबाट 34 अङ्क जोड्दै लिग टू अङ्क तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ।
3: अब विचार विश्लेषणको पालो। युवा पलायन रोक्ने शिक्षा शीर्षकमा रूद्रहरि भण्डारीको विचार गोर्खापत्रमा छापिएको छ। युवा पलायनको यो डरलाग्दो लहरलाई रोक्न अब राज्यले निम्न कार्यदिशा तय गर्नुपर्छ। पहिलो स्थायी प्राविधिक दरबन्दी। सरकारले हरेक माध्यमिक विद्यालयमा गणित वा विज्ञान शिक्षक सरहने स्थायी प्राविधिक शिक्षकको दरबन्दी सुनिश्चित गर्नुपर्छ। दोस्रो कक्षा 8 अनिवार्य परामर्श। कक्षा 8 पाठ्यक्रममा वृत्ति मार्ग निर्देशनलाई अनिवार्य सत्रका रूपमा समावेश गरी करियर फोकल शिक्षकलाई सक्रिय बनाउनुपर्छ। तेस्रो एकद्वार परामर्श केन्द्र। चौथो स्वायत्त अनुसन्धान वातावरण लगायतका रहेका छन्।
4: त्यस्तै करको भारीले थिचिए नेपाली जनता शीर्षकमा श्री नारायणको विचार हिमालय टाइम्समा छापिएको छ। विद्युत शुल्क पनि नयाँ निर्धारण भएको छ। 21% मूल्य वृद्धिको उपहार सरकारले यसअघि नै दिइसकेको छ। खाना पकाउने ग्यास, डिजेल र मट्टीतेलमा मूल्य वृद्धि भइसकेकै हो। सरकारी परिवर्तनको अनुभूति गराउनमा कन्जुस्याई गरेको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले समेत वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै एकचोटि धेरै चरा मार्न खोज्दा कुनै पनि चरा मर्दैनन् भनेका छन्। अत्याधिक करको बोझले उपभोक्ता घटाउँछ, निजी लगानी निरुत्साहित हुन्छ, उद्योगको लागत बढ्छ, अनौपचारिक अर्थतन्त्र फैलिन्छ र अन्तत करको आधार नै साँगुरिन्छ। समृद्ध व्यवसायी, समृद्ध किसान, सम्मानजनक आमदानी भएका मजदूर र क्रय शक्ति भएका उपभोक्ता बलियो भएमा मात्र राज्यको राजस्व पनि दिगो रूपमा बढ़न सक्छ।
3: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4।
1: ए नानी, त्यो पानी नपिउ त।
2: किन र काका?
1: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
3: सार्वजनिक हितका लागि रेडियो आदिपुरा।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
5: समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
6: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। त्यसै गरी डिजिटल प्लेटफर्ममा नेपाली नेटवर्कको फेसबुक पेज र नेपाली नेटवर्क युट्यूबबाट पनि एकैसाथ प्रसारण भइरहेको छ र धेरै डिजिटल माध्यमहरूबाट पनि नेपाली बहस प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। आज हामी तपाईँलाई जानकारी गराउँदैछौ नेपाली बहस मार्फत खुसुक्क भारत किन गए बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार बेन 19 असारमा बुद्ध इयरमा आफू सिमरा पुगेका थिए। उनी सिमराबाट दिल्लीसम्म उनको सड़क यात्राको व्यवस्थापन भारतीय पक्षले गरेको थियो, तर बेनले सिमरा गए पनि भारत प्रवेश नगरेको दावी समेत गरेका थिए। परराष्ट्रका एक उच्च अधिकारी भन्छन्, हामीसँग सल्लाह गरेको भए उनलाई यस्तो भ्रमण नगर्न हामी सुझाव दिन्थ्यौ। किन गए कुमार बेन यसरी अर्को बाटो प्रयोग गरेर? तर आज निकै ठूलो बहस भएको छ। हिजो प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई भारतीय विदेश मन्त्री र राजदूतले भेट्न खोज्दा एक्लै एक्लै नभेटिसके पछाडि भारतले समेत नेपालका प्रधानमन्त्री प्रति चासो नदेखाएको विषय यतिखेर क्लियर रूपमा आइसकेको छ। हिजो बोलाउँदा नजाने, बोला भन्न जाने भन्ने विषय पनि यतिखेर व्यापक रूपमा नेपाली राजनीतिमा चर्चित बनेको छ। किनभने आफै गएर लम्पसार पर्ने प्रवृत्ति यो आजको होइन, हिजोकै यो प्रवृत्ति हो। त्यसैले गर्दाखेरि आज कुमार बेन किन स्थल मार्ग भएर सुटुक्क जानुपर्ने स्थिति आयो? नेपाल सरकारले भ्रमणको चाँजो बाजो मिलाउने होला, परराष्ट्र मन्त्रालयले भ्रमणको चाँजो बाजो मिलाउने होला, तर प्रधानमन्त्रीका सचिवालयका प्रमुख सोकी जसरी भारत गएका छन्, यसले एउटा अर्को चर्चा परिचर्चाको विषय नेपाली राजनीतिमा उठेको छ। यो चर्चा, यो परिचर्चाको विषय आज हामी नेपाली बहसमा गर्न चाहन्छौ, उठाउन चाहन्छौ। मलाई भ्रमण बोला भनेर भन्नका निम्ति उहाँ जानुभएको हो, प्रधानमन्त्रीको भ्रमण माग्न जानुभएको हो, वा चाहिँ उहाँको सचिवालयको टीम आखिर किन गयो त? आखिर अजित डोभालसँगको भेटवार्ताको रहस्य के हो त? यो त सरकारी स्तरको भेटवार्ता हुनुपर्छ, होइन? दुई देश बीचको सम्बन्धको विषयमा परराष्ट्र मामिला अन्तर्गत चाहिँ जानुपर्ने स्थिति हो, तर परराष्ट्र मन्त्रालयलाई नै बाइपास गरेर प्रधानमन्त्री बालेन शाहले आफ्ना स्वकीय सचिवलाई भारत पठाएका छन्। हुन त प्रधानमन्त्रीका कैयन क्रियाकलापहरू एक्ला एक्लै सिंगल सिंगलै हुने गरेका छन्, किनभने अर्थ व्यवसायहरूसँग चाहिँ एक्ला एक्लै सिंगल सिंगल भेट्ने, व्यवसायहरूसँग एक्ला एक्लै छलफल गर्ने, अर्थमन्त्रीलाई उपस्थिति नगराउनेदेखि लिएर धेरै क्रियाकलापहरू यतिखेर भइरहेका छन्। तर दुई देश बीचको मामिलाका हिसाबमा पनि सचिवालयका सदस्यलाई एक्लै पठाउने विषय पनि आज चर्चाको विषय बनेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ। हिजोका राजनैतिक दल र हिजोका पार्टीका कैयन नेताहरू पनि यस्तै गरी नै भारत गएका केही दृष्टान्तहरू छन्। तर जब उसले बोलायो त्यति बेला वास्ता नगरिसके पछाडि अब बोलाऊ भन्न जानुपर्ने स्थिति सिर्जना भएको हो त? आजको बहसको विषय, महत्वपूर्ण बहसको विषय बनेको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्दैछौ नेपाली कंग्रेसको विवाद उत्कर्ष उन्मुख भएका बेला पार्टीको इतर पक्षीय आधिकारिकता विवादमा पुनरावलोकन निवेदन लिएर सर्वोच्च अदालतमा फेरि पुगेको छ। निवेदन लिएर सर्वोच्च अदालत पुग्दै गर्दाखेरि गत पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कंग्रेसको इतर पक्ष सर्वोच्चको फैसला पुनरावलोकनको माग सहित पुनः सर्वोच्च पुगेको छ। अब यो विषय भनेको नेपाली कंग्रेस अब टुक्रिन खोजिरहेको छ, नेपाली कंग्रेस अलग हुन खोजिरहेको छ। वैधानिकता पाइसकेको कंग्रेसको छत्र छायामा आउन छोडेर यतिखेर एउटा अर्को गुटले नेपाली कंग्रेसलाई चलाइरहेको छ भन्ने खालका विषय पनि आएका छन्। तर पनि उहाँहरूको सम्मानका निम्ति कंग्रेसले जुन किसिमको भूमिका खेल्नुपर्ने हो, जुन किसिमको पुग्दै गर्दाखेरि गत पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कंग्रेसको इतर पक्ष सर्वोच्चको फैसला पुनरावलोकनको माग सहित पुनः सर्वोच्च पुगेको छ।

0: सड़कमा छन् द्वन्द्व पीड़ितहरू, द्वन्द्व पीड़ितका समस्याहरू अझै पनि जिउका तिउँछन्। विश्व शान्ति सम्झौता भएको 20 वर्षमा तीनवटा आयोग गठन भए, तीनवटै आयोगले पीड़ितका पक्षमा आवाज उठाउन नसकेको भन्दै अब बन्ने आयोगले न्यायको प्रत्याभूति गर्नुपर्ने द्वन्द्व पीड़ितहरूको माग समेत रहेको छ। त्यसैले गर्दाखेरि आज हामी द्वन्द्व पीड़ितका समस्यालाई पनि सरकारले सम्बोधन गर्नुपर्दछ। सरकारमाथि दबाव बढ़ाउँदैछन् यतिखेर व्यवसायहरू, सरकारमाथि दबाव बढ़ाउनका निम्ति पनि व्यवसायहरूले अब यहाँ लगानीको वातावरण सिर्जना हुनुपर्दछ नेपालमा भन्ने ढंगले पनि उहाँहरूले चाहिँ यतिखेर आवाजहरू उठाइरहेका छन्। अब व्यवसायहरूसँग, उद्योगीहरूसँग, व्यवसायीसँग निरन्तर रूपमा प्रधानमन्त्रीले छलफल थाल्नु भएको छ। छलफल थालिसके पछाडि अहिलेको अवस्थामा अब अर्थतन्त्र चलायमान हुनेछ र अब पूँजी बजार पनि सक्रिय हुनेछ, शेयर बजार सक्रिय हुनेछ भन्ने खालका विषय पनि जोड़िएका छन्। अब प्रधानमन्त्रीले भन्नुभएको छ, ढुक्क लगानी गर्नुहोस्, लगानीको प्रतिफल लिनुहोस् र पारदर्शी लगानी गर्नुहोस्। पारदर्शी लगानी भयो भने हरेक क्षेत्रमा सरकारले साथ दिनेछ। सत्ता लोभले पुनर्मिलन हुन खोजिरहेको भन्ने विषय पनि आएको छ। प्रदेशमा सत्ता साझेदारी, चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्मका छलफल भएका विषय बाहिरिएका छन्। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल भएको विषय आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड बीच सत्ता समीकरणका सन्दर्भमा कुराकानी अघि बढ़ेको विषय नेकपा एमालेकै नेता महेश बर्तौलाले बताउँदै गर्दाखेरि, यता नेकपाका नेता अग्नि सापकोटा भन्छन्, विगतका सत्ता सहकार्यमा देखिएका असमझदारीबाट पाठ सिकेर भरसक कम्युनिष्ट पार्टी एकतासम्म पुग्ने गरी नै सहकार्यको तयारी गरेका छौं। अब यो देशमा समाजवादको बहस फेरि एकपटक चुलिन सक्छ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। विद्युत निर्यातबाट एक वर्षमा 29 अर्ब 32 करोड़ आमदानी भएको छ। विद्युत आयातकर्ताबाट नेपाल 4 वर्षमै निर्यातकर्ता मुलुक बनेको छ। वर्षायाममा देशभित्र खपत भएर बेच्न बस्ने करिब 1000 मेगावट भारत र बंगलादेशलाई यतिखेर बिक्री भइरहेको छ। अर्को वर्षसम्म 2500 मेगावट क्षमताको पूर्वाधार तयार हुन्छ। भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ। कूटनीतिक पहलमा जोड़ दिनुपर्ने विषय यतिखेर आएको छ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
1: बुटोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा सो बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 BP चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 BP चोक।
2: मोबाइल नम्बर 98560 54 300 र 98 41 43 48 32।
3: मूल्य होइन, स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है। मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ भन्छ?
4: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा भन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर।

0: मालिंग आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
1: मोबाइल नंबर 9855019076 9861719076 र 9817162223
2: रेडियो आदिखोला 105.4
3: अर्को बाटो प्रयोग गरेर स्थल मार्गबाट भारत पुग्नुभयो आज जोबालसँग भेट्नुभयो प्रधानमन्त्रीको भ्रमणको चाँजोबाजो मिलाउन त परराष्ट्र मन्त्रालय अन्तर्गत जानुपर्ने होला बोला बेला नजाने बोला भन्न जाने भन्ने खालका बहस पो आउन थाले त यो के भइरहेको छ यस्तो किसिमले
4: अब यो मैले तपाईँकै टेलिभिजनमा एकचोटि अलि पहिले भनेको थिएँ जस्तो लाग्छ अहिले बालेन बाबुहरू अलि उत्ताउलो व्यवहार गरिराख्नु भएको छ तर यस्तो गर्नु हुँदैन त्यहाँ कुमार बेन बाबु गएको नगएकोसँग के कुरो भयो र किनभने बालेन्दीसँग सल्लाह नगरिकन कुमार बेन त्यसरी गएको होला भनेर म अनुमानै गर्दिन होइन त्यसले गर्दाखेरि चाहिँ वर्तमान नेपालको प्रधानमन्त्रीको जुन केटाकेटीपन देखिया छ र के विषयमा उताउलोपन पनि देखिया छ यसलाई तुरन्तै सुधार्न राष्ट्रिय स्वाधीनता राष्ट्रिय एकता राष्ट्रिय अखण्डता सार्वभौमता र लोकतन्त्रको हितको पक्षमा उभिन म उहाँहरूलाई सुझाव दिन चाहन्छु अब यो जुन आज कान्तिपुरको मुख्य विषय जस्तै गरी आएको छ तपाईँले उठाउनु भएको
3: होइन कान्तिपुरको विषय मात्र होइन हामीले त हिजो अस्ति तीन दिनदेखि रेगुलर रूपमा उठाइरहेका छौँ यो विषयलाई
4: अच्छा संयोगले होला मैले चाहिँ सुन्न नपाएको हुन सक्छु र यो जुन स्थिति आएको छ यसबारेमा कुमार बेनजीलाई म केही भन्न चाहन्न किन उहाँ त प्रधानमन्त्रीको सल्लाहकार भएको हुनाले प्रधानमन्त्री नपठाइकन उहाँ जानुभयो होला त्यसरी भन्ने मलाई अनुमानै लाग्दैन
3: मैले तपाईँसँग बुझ्न खोजेको के हो भने हिजो लामो समय नेपालको पोलिटिक्समा हुनुहुन्छ राजनीतिमा हुनुहुन्छ तर हामीलाई एउटा के आरोप लाग्ने गर्दछ भने छिमेकीसँग लम्पसार पर्छन् दलहरू दलका नेताहरू व्यक्तिहरू तर जब छिमेकीले चाहिँ भ्यालु दिन्छ दुई देश बीचको सम्बन्ध र सहकार्यको विषयमा चाहिँ आफूले चाहिँ जुन किसिमको एउटा अवसर आएको हुन्छ त्यति बेला वास्ता नगर्ने इग्नोर गर्ने उता जाने यता आइसकेपछि गाली गर्ने भन्ने हिजोको टेन्डेन्सी तर आज पनि बोलाउँदा नजाने बोला भन्न गएका हुन् कि वा चाहिँ भ्रमणकै कुरा हो भने परराष्ट्र मन्त्रालय अन्तर्गत जानुपर्ने होला वा चाहिँ सचिवालयकै सदस्यलाई किन पठाइयो भन्ने एउटा विषय छ अर्को म हिजो सुन्दैछु भौतिक पूर्वाधार मन्त्रीले पनि आफ्नै सचिवालयको एकजना के अरे व्यक्तिलाई चाहिँ अमेरिका पठाउनु भएको छ एउटा कुनै प्रोग्राममा जबकि सहसचिव स्तर सचिव स्तरका व्यक्तिहरू जानुपर्छ त्यसमा त राज्यको प्रतिनिधित्व गरेर होइन यस्तो हुन्थ्यो कि हिजो पनि भन्न खोजे मैले
4: अब यस्तो चाहिँ मैले चाहिँ अहिलेसम्म सुनेको छैन म चाहिँ कमसेकम चाहिँ मैले यो देशको 15 सालमा निर्वाचन भयो 16 सालमा बीपीको सरकार बन्यो त्यो बेलादेखि यताका चाहिँ जुनसुकै सरकार भए पनि यस्तो काँचोपन चाहिँ मैले देखेको थिएन अब अहिले यो देखिराखेको छ यसबारेमा म अर्थ केही भन्नभन्दा पनि म के भन्न चाहन्छु भने यो अहिले तपाईँले भन्नुभएको विषय चाहिँ दिया नखाने कोल चाट्ने भन्ने हाम्रो पुर्ख्यौलीको उखान छ होइन दिएको नखाने अनि राति चाहिँ कोल भनेको चाहिँ तेल पेल्ने अब त्यो बदमको तेल पनि हुनसक्छ तोरीको पनि हुनसक्छ चाट्ने भन्ने खालको जस्तै गरी जतिखेर बोलाउँदाखेरि चाहिँ नजाने किन हाम्रो 1880 किलोमिटर सिमाना भारतसँग जोडिएको छ र आर्थिक सामाजिक सांस्कृतिक नेपालको चाहिँ नियर अबाउट 65% व्यापार भारतसँगै हुन्छ र चाहिँ व्यापारिक सम्बन्ध मात्रै होइन अब यो चाहिँ सामाजिक सांस्कृतिक धार्मिक हाम्रा चाहिँ लाखौं मान्छेहरू भनेको तीर्थ गर्नको निम्ति त्यहाँ पुग्छन् भने यो खालको स्थितिमा उत्तरपट्टि चीनसँग 1408 किलोमिटर सिमाना जोडिएको छ यी दुई देश हाम्रो छिमेकी हुन् र यसलाई प्रधान शाहको बेलादेखि नै दुई ढुङ्गाको तरुल भन्ने शब्द थियो त्यो शब्द उचित अनुचित जे भए पनि हामी दुईतिर छौं त्यसमा सन्तुलित परराष्ट्र नीति अप्नाउनु पर्छ भन्ने उद्देश्यसँग अन्तर्निहित भएको हुनुपर्दछ भन्ने मलाई लाग्छ त्यसले गर्दा अहिले हामीले चाहिँ कहिले चर्को विरोधमा उत्रिने कुरा पनि गलत हुन्छ र त्यसै गरी चाहिँ लम्पसार पर्ने कुरा त महागलत हुन्छ त्यसले गर्दा वर्तमान प्रधानमन्त्रीले जुन संसदमा 17 गते होइन जुन खालको चाहिँ संसदमा बोल्नुभयो म त प्रधानमन्त्री भएपछि मात्रै मैले थाहा पाएँ होइन भारत त होइन हामीले त हाम्रै हामीले त धेरै ठाउँ विचार छौँ भन्नुभयो भनेपछि यस्तो खालको कच्चा अभिव्यक्ति पहिलो नम्बरमा त प्रधानमन्त्रीलाई र वर्तमान मन्त्रीहरू जो सिक्दै पनि हुनुहुन्छ उहाँहरूलाई लिखित मात्रै बोल्ने गर्नु संसदमा बोल्दाखेरि औपचारिक उसमा बोल्दाखेरि लिखित नबोलेपछि चाहिँ यस्तो खालका हुन जान्छ होला होइन अर्को कुराहरू अब छिमेकीले डाकेपछि समय परिस्थिति भनेकै दिन नहुन सक्छ र चाहिँ उत्तरको होस् कि दक्षिणको होस् अनि छिमेकीसँग हाम्रो सम्बन्ध राम्रो हुनु पर्दछ र आर्थिक सामाजिक सांस्कृतिक र दैनिक जीवनसँग पनि गाँसिएको देखिहाल्नुभयो. अस्ति चाहिँ 100 रुपियाँभन्दा बढीको चाहिँ सामानमा त्यो बन्सार लाग्ने भनेपछि एक्कायौँ केर ल्याउँदाखेरि अप्ठ्यारो परेको घटनाहरू छन् भने यस्ता खालका कुराहरूमा हतारमा निर्णय गर्ने र फुर्सदमा पस्ताउने कुरा जस्तो ट्याक्सकै विषयमा पनि अब सोन शुभ के अरे सोडीमालीजीले भन्नुभयो सल्लाह गरे प्रधानमन्त्रीसँग सल्लाह गरेरै त्यो राख्या हो र अहिले हटाउँदाखेरि पनि सल्लाह गरे हटाएको भन्दा उहाँले भर्विटम बोल्नु भएको छ.
3: त्यहाँ जाउँला केशव बलालजी, परराष्ट्रका मन्त्रालयकै एकजनाले हामीलाई के भन्नु भएको छ नि होइन अब यसरी चाहिँ जानु हुन्थेन यो भ्रमणको लागि हामी नजानु भन्थ्यौँ, सुझाव चाहिँ हामी दिन्थ्यौँ तर सुझावै नदिकन उहाँ त सिधै गएर आजित डोभाललाई भेटेको खबर आयो. हामीले पनि त्यो पत्र पत्रिका यसो हेडलाइनहरू सञ्चार माध्यममा सुन्यौँ भन्नुभएको यो हल्का हुन खोज्यो. एकचोटि आरजु राणा देउबा भारतमा गएर बासै बसेको कुरा पनि चर्चामा आएको थियो नि त होइन यसभन्दा अगाडि सरकारमा
4: होइन उहाँले चाहिँ अब राखी बाँध्न पनि जानुभएको थियो होला. उहाँको चाहिँ अब पारिवारिक सम्बन्ध हाम्रो चाहिँ राणा शाह परिवारको चाहिँ भनेको बेहेबरी अलिक बढी.
3: उहाँ त परराष्ट्र मन्त्री पनि त हुनुहुन्थ्यो त्यो बेला होइन राष्ट्रको
4: होइन होइन परराष्ट्र मन्त्री भएको बेलामा होइन त्योभन्दा पहिले
3: होइन परराष्ट्र मन्त्री भएकै बेलामा पनि उता विदेशबाट कता कता आएर भारत भएर उहाँ बसेर तपाईँले सुन्नु भएको रहेछ.
4: विदेशबाट आउँदाखेरिको कुरो चाहिँ हो तपाईँले भने. अर्को भने चाहिँ राखी बाँध्ने जुन बेला थियो
3: त्यतिखेर चाहिँ राखी त बाँध्न पाइयो
4: होइन, उहाँ सांसद मात्रै हुनुहुन्थ्यो जस्तो लाग्छ.
3: राखी त बाँध्न पाइयो तर चाहिँ अब एउटा सचिवालयको सदस्य गएर चाहिँ यसरी लम्पसारै पर्ने भनौँ वा चाहिँ छलफलमै जाने कुरा चाहिँ अलि राष्ट्रको सार्वभौमिकताको विषय पनि जोडिन्छ कि यसमा भन्न खोजेँ मैले.
4: यो असाध्यै गम्भीर विषय तपाईँले उठान गर्नुभएकोमा तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु. यसमा कुमार बेन बाबुलाई म केही भन्न चाहन्न होइन, ललितपुरको कुपन्डोलको बाबु हुनुहुन्छ र चाहिँ व्यञ्जन परिवार भनेको चाहिँ अब ललितपुर जिल्लाको एउटा चाहिँ विशेष खालको परिवार पनि हो. तर उहाँलाई होइन, प्रधानमन्त्रीसँग सल्लाह नगरिकन उहाँ जानुभएको छैन पहिलो नम्बरमा. त्यही त त्यसले गर्दा कुमार बेनको कुरो होइन, बालेनजीको वर्तमान नेपालको प्रधानमन्त्रीजीको जुन कार्यशैली हो कार्यपद्धति हो र यो मन्त्री परिषदभित्रका अरूको पनि जुन कुरा अमेरिका पठाएको कुरा पनि गर्नुभयो
3: तपाईँले,
4: यी कुरा बिल्कुल गलत तरिका हो र यसलाई तुरन्तै करेक्सन गर्न तपाईँहरूको गल्तीले गर्दा नेपालको स्वाधीनता नेपालको स्वाभिमान र नेपालको चाहिँ राष्ट्रियतामाथि चाहिँ प्रश्न उठ्ने गरी कुनै गतिविधि नगर्नको निम्ति म तपाईँको मिडिया मार्फत विशेष अनुरोध गर्न चाहन्छु र स्वदेश र प्रवास रहेका होइन लाखौं लाख नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि यो जुन वर्तमान सरकारको क्रियाकलापको बारेमा आफ्नो ठाउँबाट सचेत हुनको निम्ति पनि म निवेदन गर्न चाहन्छु.
3: अब राष्ट्रसभाका सभापति रवि लामिछाने चाहिँ चीन भ्रमण जाँदै हुनुहुन्छ, उहाँले चाहिँ अलिकति सन्तुलित सम्बन्ध राख्दै हुनुहुन्छ राजनीतिमा आफूलाई अलिकति अगाडि उभ्याउँदै हुनुहुन्छ यतिखेर उहाँको त भ्रमण राजनीतिक भेटवार्ता हुने रहेछ.
4: त्यही त अब उहाँ चाहिँ अत्यधिक बहुमतको सरकारको पार्टी अध्यक्ष भएको हुनाले भारत जानुभयो, त्यसबारेमा पनि मेरो कुनै टिप्पणी छैन. जानुभयो ठिक उत्तरपट्टि पनि जाँदै हुनुहुन्छ भन्ने समाचार आइराखेका छ र त्यो भ्रमणको पनि सफलताको शुभकामना गर्न चाहन्छु. किनभने फेरि सरकार फेरिन्छन् पार्टीहरू अब कहिले को सरकारमा हुन्छ कहिले हुँदैन त्यो बेग्लै कुरो, राष्ट्र भनेको चाहिँ विशेष कुरो भएको हुनाले हरेक तहका सरकारका चाहिँ गतिविधिले राष्ट्रको शिरलाई उच्चो राखेर अगाडि बढ्नको निम्ति चाहिँ अब यो चाहिँ रवि बाबुको जुन चीन भ्रमणको कुरा सुनेको छु मैले त्यसबारेमा पनि सफलताको शुभकामना दिन चाहन्छु म.
3: अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ डेलिभरीको कुरामा राम्रै काम गरिरहेछ होइन, जनताहरू खुसी छन् होइन यतिखेर.
4: अब होइन अब यो के छ भने यो केही मान्छे खुसी होलान् होइन, किनभने अहिले अब चाहिँ बालेन बाबुले चाहिँ विभिन्न क्षेत्रका व्यवसायसँग सम्बन्धित विभिन्न क्षेत्रका मान्छेहरूलाई भेट्ने गरिराख्नु भएको छ. यसबारेमा मेरो भनाइ के छ भने अब चाहिँ अर्थ मन्त्रालय भनेको हरेक मन्त्रालयसँग र त्यसमा त्यहाँ पनि उद्योग व्यापार व्यवसाय होइन पर्यटन यी सब भनेको चाहिँ उद्योग के अरे अर्थसँग धेरै गाँसिएका हुन्छन् र अब तिनलाई डाकिन्छ अर्थमन्त्री त्यहाँ हुँदैन, उद्योगमा काम उद्योगीलाई डाकिन्छ उद्योग मन्त्री त्यहाँ हुँदैनन्, त्यसपछि पर्यटनसँग सम्बन्धित विषय डाकिन्छ पर्यटन मन्त्री त्यहाँ हुँदैन. भनेपछि यो के छ भने यो चाहिँ अँध्यारो कुनामा बसेर एक्लै परिचालन गर्ने तरिका गर्दै जानुभयो भने उहाँको अत्याधिक 182 अब प्लस एक पनि भनौँ किनभने चाहिँ अब चाहिँ स्वतन्त्रबाट जित्नुभएको साथी पनि त्यहाँ सामेल हुनुभएको छ उनीहरू यत्रो बहुमत आएको सरकारले गर्ने गतिविधिले देशको निम्ति र लामो समयसम्म असर पर्ने खालका कतिपय कुरो देखिएको छ त्यसले गर्दा जुन विषयको जस्तो परराष्ट्रसँग सम्बन्धित विषय परराष्ट्र मन्त्रीलाई सुइँको नदिइकन चाहिँ गतिविधि गर्ने उद्योगसँग घाँसिएका विषय उद्योग मन्त्रीसँग सुइँको नदिइकन गर्ने कुराहरू भनेको र कतिपय त म सुन्छु मन्त्रालयमा कतिपय समस्या लिएर जान्छन् जाँदाखेरि भनेको मन्त्री निरीह देखिन्छन् र मन्त्रीका निम्ति सल्लाहकार जुन राखिया छ उहाँहरूको चाहिँ कुरा गतिविधि बढी हुन्छ भन्ने सुन्ने गरेका छ त्यस हुनाले यस्तो नगर्न र यो राज्य चलाउने भनेको ख्याल सट्टाको विषय होइन भाँडाकुटी खेलेको जस्तो होइन यसलाई साह्रै गम्भीर हुन हल्का फुल्का ढंगले गतिविधि नगर्नको निम्ति म वर्तमान समाज प्रधानमन्त्री र सम्पूर्ण चाहिँ अब खास गरिकन रवि बाबुलाई म विशेष अनुरोध गर्न चाहन्छु कि यस्तो कमजोरी नगर्नको निम्ति करेक्सन गर्नको निम्ति करेक्सन हुनको निम्ति चाहिँ अनुरोध गर्न चाहन्छु र सिंगै नेपाली जनताहरू पनि तपाईँहरू आफ्नो ठाउँबाट सचेत हुन र यो गतिविधिले राष्ट्रलाई दूरगामी असर के पार्छ भन्ने कुरो चाहिँ गहिरो अध्ययन गर्नको निम्ति म सम्पूर्ण नागरिक समाजलाई पनि र सबै दाजुभाइ दिदीबहिनीहरूलाई पनि म विशेष अनुरोध गर्छु देश अप्ठ्यारो अवस्थामा छ
3: अब के गर्ने केशव बडालजी तपाईँहरूले त अनुरोध गर्ने विरोध गर्ने होइन त्यही त छ नि काम अब त के गर्नुहुन्छ बहुमत छैन जनताले देखाइदिइहाले होइन समस्या छ नि त तपाईँहरूलाई पनि के गर्नुहुन्छ
4: अब यो चाहिँ वास्तवमा एउटा नागरिकले गर्ने कुरा भनेको देखेको कुरा बोल्ने र चाहिँ सजग बनाउने राष्ट्र अप्ठ्यारोमा नपरोस् लोकतन्त्र अप्ठ्यारोमा नपरोस् वर्तमान संविधानका आधारभूत पक्ष जुन छ राष्ट्रिय स्वाधीनता राष्ट्रिय एकता राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर नहोस् भन्ने ढंगले हामीले दिने सुझाव त्यही हो तर अब गतिविधि गर्ने कुरा भने चाहिँ बहुमत हुने बित्तिकै जेसुकै गर्न मिल्छ भन्ने सोचमा हुनुहुन्छ भने कृपया त्यसबाट तपाईँहरू चाहिँ त्यो बाटोमा नजानको निम्ति म सुझाव दिन चाहन्छु
3: होइन 5 वर्षको लागि त म्यान्डेटै पाएको हो नि त तपाईँहरूले हेर्ने मात्र हो कि अहिले
4: होइन त्यो त 5 वर्ष मेन तर भन्ने त्यही भएर त तपाईँले बोलाउनु भयो म भन्दैछु नि त उहाँहरूलाई सुझाव दिइरहेको छु नि त मैले तपाईँ हट्नुहोस् म हुन्छु भने तर मैले छैन नि त
3: त्यो त सम्भवै छैन नि त हो त्यो भनेर पनि हुँदैन
4: होइन त्यही त होइन त्यो भनेकै छैन नभनेको कुरो त्यता नजान्नु मैले सुझाव दिइरहेको छु कि तपाईँहरू गल्ती गर्ने छुट छैन किनखेरि बहुमत आयो भन्ने बित्तिकै र जेसुकै मनपरी गर्न पाइन्छ भन्ने खालको भ्रममा तपाईँहरू हुनुहुन्छ भने तपाईँहरू साह्रै कच्चा अवस्थामा हुनुहुँदो रहेछ भन्ने नेपाली जनताले बुझ्नुपर्ने हुन्छ बहुमत आउँदैन जेसुकै गर्न पाइन्छ भन्ने होइन
3: अब सुकुमवासीहरूलाई तपाईँहरूको हिजोको पुर्ख्यौली कहाँ हो जिल्ला कहाँ हो यसो पत्ता लगाएर घर घर जाऊ भनेछ फेरि होल्डिङ सेन्टरबाट ठिकै भने
4: अब त्यो चाहिँ त्यो मर्न जाऊ भने मैले त्यो सुन्नु चाहिँ सुन्नु भनिरहेको थियो त्यो चाहिँ मर्न जाऊ भन्नु र त्यो भन्नु यो कुनै ठाउँमा बाढी पहिरोले लाल पूर्जा छ सबै कुरो छ खोला लग्यो बाँदरले बसन टिक नदिएर अहिले तपाईँलाई याद छ 50 वटा चाहिँ पालिका 753 पालिका मध्ये 50 वटा पालिका जसमध्ये काठमाडौँको घेरा भ्याली छिमेकको पनि छन् त्यहाँ चाहिँ अनि बाँदरको कारणले गर्दा केही खेती गर्न नमिल्ने छ कतै बाँदर छ कतै आरक्षण केन्द्र पनि फेरि हाम्रो यति धेरै छन् कि त्यहाँ वरिपरि बस्नेहरूका पो छन् भन्दाखेरि विभिन्न पीडाले गर्दा जो बस्न आउनु भएको छ तिमी आफ्नो जिल्लामा जाऊ भन्दा चाहिँ यहाँ त के छ भने बिहानदेखि बेलुकासम्म चाहिँ अब महिलाहरू अधिकांश है सब पुरुष पनि हुनुहुन्छ उहाँहरू कसैको घरमा गएर सफाई मजदुरको रूपमा काम गर्नुहुन्छ र अब ज्याला लिएर आउनुहुन्छ सिर्फ अब त्यहाँ चाहिँ पुरुषहरू इँटा बोक्न घर बनाउने ठाउँमा बाटो बनाउने ठाउँमा अब तमाम काम गरेर गुजर चलेको छ अब त्यहाँ चाहिँ मानव कुनै चाहिँ अब हुम्लाको महिला गाविसमा भएको मान्छे होइन 2 रुपियाँ पनि जग्गा उहाँको त्यहाँ छ त्यसको त्यो केही त्यसले प्रयोजन नभएर आउनु भएको छ भनेपछि त्यहाँ जाऊ भन्नु भने त मर्न जाऊ भन्नु र त्यसमा एउटै हो किनभने मान्छेलाई चाहिँ बास बस्ने ठाउँको मात्रै समस्या होइन दैनिकी रोजगारीको निम्ति ज्याला गर्ने ठाउँ त चाहियो नि त कुनै न कुनै श्रम गरेर आय आर्जन गर्ने र बच्चा पाल्ने बच्चालाई स्कुल पठाउने इत्यादि हुन्छ भन्दाखेरि यो चाहिँ के छ भने अत्यन्त अव्यवहारिक र अवैज्ञानिक मात्र होइन मैले त अघि भने यो चाहिँ जुन जुन जिल्लाको छौ सबै त्यत्तिकै जाऊ भने चाहिँ मर्न जाऊ भन्नु र त्यसमा चाहिँ खासै अन्तर हुँदैन
3: अब काठमाडौँमा त सबैले व्यवस्थापन गर्न पनि गाह्रै छ सबैलाई होइन
4: सबैलाई बस्नु भनेको छैन नि त, 3 करोड नेपाली जनता छन्, काठमाडौँमा 50 लाख मान्छे छन्।
3: होइन अब सुकुमासीहरूलाई जग्गा सग्गा चाहियो नि त, होइन कताबाट दिने के काट्ने
4: अनि यो काठमाडौँमा तपाईँको तपाईँ भन्नु न काठमाडौँ हुनुहुन्छ कि कता हुनुहुन्छ?
3: होइन म त यतै छु, भारततिर बसिरहेको छु, महिना 45
4: जति पनि अहिले चाहिँ जुन त्यो युद्धको बेलामा शत्रु देशलाई हमला गर्ने जस्तो गरी एकै दिनमा 24 घण्टाको सूचनामा 35 डोजर प्रयोग गरेर हजारौं प्रहरी अगाडि राखेर ब्याकमा सेनालाई पनि राखेर र चाहिँ जुन त्यो एउटा केही घर भनेको त नक्सा पास भएको छ, घरको चाहिँ घरको नक्सा पास भएको छ, लाल पूर्जा छ, अनि घर कम्प्लिट भएको प्रमाण पत्र हातमा छ, त्यस्तो घरमा पनि दङ दङ गएर जुन भत्काउने काम भएको छ, यो भनेको चाहिँ देशमाथिको हमला हो। किनभने जनता भनेको जनता बिनाको देश हुँदैन नि कहीँ पनि, होइन? त्यसले गर्दा चाहिँ उत्तरी ध्रुवमा दक्षिण ध्रुवमा चाहिँ देश भनिँदैन नि त। त्यसमाले जनता यो देशका हरेक नागरिकहरूको निम्ति चाहिँ बाँच्न पाउने अधिकार हाम्रो संविधानको होइन धारा 16 एकमै हरेक नागरिकलाई बाँच्न पाउने हक हुन्छ। तर तीनजना भाइ बहिनीहरू सुकुम्बासी बस्तीका मान्छेले सुइसाइड गर्नुपर्ने भयो, सुइसाइड गर्न बाध्य बनाइयो भन्दाखेरि कति कैयौं अर्क अहिले बिजोग बिरामी भएर दुनियाँभर भएर त्यो रुवावासी त्यो हेर्न तपाईँ जानुभयो भने तपाईँको आँखाबाट आँसु रुकिँदैन, होइन? त्यस्तो खालको स्थिति छ। त्यसले गर्दाखेरि चाहिँ विकल्प व्यवस्था बिना जुन गरियो त्यो अपराध गरियो। अरू फेरि चाहिँ जुन जिल्ला हो त्यहीँ जाऊ भन्यो भने अनि के त वर्तमान प्रधानमन्त्री कहाँ जानु बा हजुरबा कहाँ जानु मिल्छ उहाँ त्यहीँ जाने हो र होइन होला नि त। त्यसले गर्दाखेरि चाहिँ हाम्रो देशको वर्तमान संविधानले हरेक नागरिकले आफ्नो देशको कुनै पनि भाग र भेगमा गएर जान पाउने, बस्न पाउने, पेसा गर्न पाउने संविधानको मौलिक अधिकारको चाहिँ 1 विषय छ। धारा 16-48 मौलिक अधिकार मध्ये 1 यो विषय छ। त्यसमाले बस्न पाउने हकलाई होइन निषेध गर्नु भनेको चाहिँ संविधान विरूद्धको क्रियाकलाप हो र त्यो अपराध जन्य कुरो मानिन्छ। त्यसमाले त्यो बाटोमा नजान र उहाँहरूको भावनालाई ध्यानमा राखेर सम्मान गर, किनभने अब यो चाहिँ हरेक नागरिकको यो देश हो, यो देश चाहिँ जनताको हो, जनता ठग्नेको, जनतालाई दुःख दिनेको, जनतालाई जाली झोली गर्नेको मात्रै देश हो होइन। यो देश चाहिँ सम्पूर्ण नेपाली 3 करोड नेपाली जनताको यो देश भएको हुनाले कुनै पनि जात भाषा धर्म संस्कृति क्षेत्र लिङ्ग र कुनै पनि जिल्लाबाट आएका नागरिकलाई अपमानजनक ढंगले हेप्ने, अन्याय गर्ने, अत्याचार गर्ने अधिकार कसैलाई पनि छैन। त्यो बाटोमा नजानको निम्ति वर्तमान प्रधानमन्त्रीलाई र वर्तमान मन्त्री परिषदका सबैहरूलाई अनुरोध गर्न चाहन्छु र अब रविजीलाई पनि म अनुरोध के गर्छु भने तपाईँ नियन्त्रण गर्न सक्नु भएन भने तपाईँको पार्टीको जुन उभार आएको छ त्यो धेरै दिन नटिक्ने खतरा हुन्छ।
3: हस्, यहाँको महत्वपूर्ण समयका लागि केशव बरालजी यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार,
4: हार्दिक धन्यवाद।
3: उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बराल। आफूले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
5: किन बोलाएको मलाई? हेर्न, मेरो चुना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योति?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9847654123 र 9806661052।
2: रेडियो आदिखोला 105.4 नेपाली बहस का साथ में प्रीति तैयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
9: इस होम इंटरनेट
3: यतिखेर हाम्रो बेसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा परसाई हुनुहुन्छ। परसाईजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: नमस्ते, गुड मर्निङ, शुभ प्रभात।
3: प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सोखी अर्थात सल्लाहकार कुमार बेन सुटुक्क भारत गएको एकदम व्यापक चर्चा छ। हिजो बोलाउँदा वास्ता गरिएन, अहिले बोला भन्न जानुभएको त होइन कतै, वा चाहिँ किन चाहिँ जानुपर्ने स्थिति आयो?
10: कुरै त्यही हो।
3: अजय डोभालजीसँग भेटवार्ता भएको छ, कूटनीतिक रूपमा केही नयाँ पाकिरहेछ कि?
10: होइन, अजित डोभालसँग मलाई चाहिँ विश्वास लाग्दैन भेट्नु भनेर
3: आइरहेछ, त्यो कुरा त प्रश्न आइसक्यो,
10: कुरा आउनु ठिक हो। तर अब उहाँहरूको वास्तविक कुरा चाहिँ कुरा के हो भन्दाखेरि, अस्तिको दिन बिहान उहाँहरूले भारतीय एम्बेसेडरलाई दुईचोटि मेसेज गर्नुभयो, हामी भेट्न चाहन्छौ एक्लै एक्लै, वान टु वान भेट्न चाहन्छौ भनेर। सुन्नुहोस् है कुरा, त्यस पछाडि चाइनिज एम्बेसेडरलाई पनि हामी वान टु वान भेट्न चाहन्छौँ भनेर उहाँहरूले मेसेज गर्नुभयो,
3: प्रधानमन्त्री स्तरबाट
10: प्रधानमन्त्रीबाटै भएको है। त्यस पछाडि तपाईँको कुरा के भयो भन्दाखेरि, उहाँहरूले भेट्ने चासो देखाउनु भएको छैन। र अर्को कुरा के छ भन्दाखेरि, मैले पहिल्यै भनेको थिएँ नि, सोनाम वाङचुक, बालेन सुदन होइन, अनि बंगलादेशको ब्राक, सबैजना टर्कीमा एकै ठाउँमा यिनीहरूले जेएनजी मुभमेन्टको लागि सत्ता पल्टाउनलाई ट्रेनिङ लिएको भनेर मैले पहिल्यै भनेको थियो। अहिले सोनाम वाङचुक त्यहाँ बसेर अनसन बसेर हेर्नुहोस्, भारतमा पनि कत्रो वितण्डा मचाएको छ होइन, भारतमा। त्यसले गर्दाखेरि यिनीहरूलाई अहिले के भयो भन्दाखेरि, हामीले छिमेकलाई छिड्यायो भनेदेखि नहुने रहेछ। हिजो त हामीले भारतीय दलाल भनिहाल्यौं, ग्रेटर नेपालको नक्सा राखिहाल्यौं बोर्डमा होइन, देखाउनलाई राख्नको लागि राखिहाल्यौं, जनतालाई देखाउनको लागि देखाइहाल्यौं भनेर जुन उहाँहरूकोले जुन काम गर्नुभयो, आज त्यताबाट नहुने रहेछ। हाम्रो प्रभु भनेको चाहिँ अजित डोभालै हुनुहुँदो रहेछ, भारतै रहेछ भन्ने कुरो लागेर बालनजीले के गर्नुभयो भने, पहिलाचोटि प्रधानमन्त्री हुँदाखेरि तपाईँको उहाँले के गर्नुभयो भन्दाखेरि, सबै राजदूतलाई एकै ठाउँमा भेट्ने, कत्रो चर्चा सोसियल मिडिया कस्ता राखेका छन् कन्टेन्ट क्रिएटरहरू दलालहरू, सुन्नुहोस् है कुरा। अनि त्यहाँबाट चाहिँ बालनजीले नयाँ ट्रेन ल्याए, अनि बाहिर देखाउँदा नयाँ ट्रेन, भित्र चाहिँ त्यही त हो नि, भित्र के छ, उहाँ जानुभयो कुमार बेन जानुभयो कहाँ भन्दाखेरि, सुनौलीको बोर्डर छिरेर दुपरिया त्यो उसमा पुगेर के गर्नुभयो भन्दाखेरि, तपाईँको त्यहाँ केही मान्छे भेटेर हामीलाई भेट गराइदिनु पर्यो भनेर उहाँ जानुभयो है। तर उहाँ त्यो चर्चा मात्रै हो, भेट भएको छैन।
3: ए, कुमार बेन र अजय डोभाल बीच भेट भएको कुरा त व्यापक आइरहेछ तपाईँ र?
10: होइन, त्यो उहाँहरूले त त्यो भेट भएको छैन,
3: एआई फोटो हो त्यसो भए,
10: एआई त्यो एआई फोटो हो, त्यो भेट भएको छैन। अजित डोभालको त्यो फोटो छ नि, अहिलेको फोटो होइन, र अजित डोभालले त्यसरी फोटो खिच्दैनन् है, हामीले पनि बुझाएको छ कुन कुन अवस्थामा फोटो खिच्छन् भन्ने कुरो हामीले पनि बुझाएको छ। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने, यिनीहरूबाट जुन कुरा यिनीहरूले जुन बाहिर ल्याए, सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाएर जनतालाई जुन बेकुफ बनाएर आज जुन हिसाब किताबमा देश अघि बढिरहेछ होइन, त्यसले अब निकास पाउनेवाला छैन।
3: होइन, यो एउटा कुरा कि, उहाँ किन जानुभएको होला यसरी, त्यो तल्लो बाटो किन प्रयोग गर्नु पर्यो, स्थल मार्ग होइन, वान टु वान गए पनि हुन्थ्यो। तर यहाँ चाहिँ मैले त यहाँ सचिवहरूले के भन्नुभयो भने नि, यो परराष्ट्रका सचिवहरू उच्च अधिकारीले चाहिँ हामीसँग सल्लाह गरेको भए त उहाँलाई यो भ्रमण नगर्नै सुझाव दिन्थ्यौं, यो चाहिँ राम्रो भएन भन्नुभएको छ क्या उहाँले चाहिँ।
10: होइन होइन, यो त एकदमै उनीहरू उहाँहरू मुनि मुनिबाटै जानु भएको छ, को को भूपदेव शाह पनि गएका हुन् कुमारबेनमा चाहिँ होइन भूपदेव शाह भन्ने पनि छन् नि, ऊ पनि गएका हुन्। तर त्यसले यसले के भन्छ भने देशको अस्मितामाथि राष्ट्रको माथि यति ठुलो आघात पुर्याएको छ। तपाईँले अहिले उहाँहरूले जुन चुच्चे नक्सा हटाएर होइन लड्नै थियो भने राष्ट्रियताको लागि लड न दुर्गा प्रसाईको जस्तो राष्ट्र चाहिन्छ भनेर किन डराउँछ ऊ?
3: होइन चुच्चे नक्सा त हटाउनु पाइएन नि त, अब सिक्कामा आइसकेको नक्सा हटाउनु भने त आत्मसमर्पण जस्तो हो भन्ने आइरहेको छ। विरोध
10: चुच्चे नक्सामा को नक्सा त हटाए त भनेपछि चुच्चे नक्सा हटाउने भालन्छ आफै। अनि हिजो ग्रेटर नेपालको नक्सा चाहिँ किन लगाएको भित्तामा? ग्रेटर नेपाल चाहिँ कसलाई देखाएको? अनि अहिलेका मान्छेहरूले त बुझ्नुपर्ने हो नि त यो कुरा नेपालीहरूले।
3: त्यसो भए पहिला चुच्चे नक्सा हटाएर आऊ, त्यसपछि मात्र भेट दिन्छु भने त छैन?
10: त्यो पनि हुन सक्छ, त्यो पनि हुन सक्छ। होइन यिनीहरूले आत्मसमर्पण, तपाईँलाई म एउटा कुरो भनौँ, यिनीहरूले अन्तिममा गएर बालेन रविहरूको घर अमेरिकामा हुन्छ, केही मिलियन डलर यिनीहरूले पाउँछन् है, र देश अन्तिममा गएर तपाईँको के हुन्छ भन्दाखेरि अन्तिममा गएर यिनीहरूले देश सिद्ध्याएरै छोड्छ। त्यो लाइनमा गयो देश।
3: तर रवि लामिछानेलाई त राम्रो स्वागत गर्यो नि त भारतले यसअघि।
10: रवि लामिछानेलाई राम्रो स्वागत गर्नुको कारण के थियो भने तिमीले रवि लामिछानेलाई के भनेको थियो भने चितवनमा जुन अधिवेशन गर्दैछौ, राष्ट्रिय अधिवेशन गर्दैछौ, त्यो अधिवेशनबाट हिन्दू राष्ट्रको एजेन्डा पास गराऊ भनेर हिन्दू कल्चर अनुसार उनीहरूले स्वागत गरेको थियो र भनेको पनि थियो, तर उनीहरूले गर्न सकेनन्। किनभने उनीहरूलाई ल्याउने त पश्चिमाहरू हो, पश्चिमाहरू हो नि त। हेर्नुहोस् हामीले भूराजनीतिक नबुझ्दा के हुन्छ भन्दाखेरि बरु हामीलाई अमेरिका चाहिँदैन, चाइना र भारत त्यति इम्पोर्टेन्ट कुरो हो।
3: चीन भ्रमण जाँदै हुनुहुन्छ फेरि रविजी, उच्च स्तरीय भेटवार्ता भनेको छ।
10: त्यही त मैले सबै कुरो बुझिसकेको छु त, चीन भारत जहाँ गए पनि उहाँहरूको उपाय छैन। किनभने उहाँहरूले अहिले सिक्कामा के राख्नुभयो भन्दाखेरि तिब्बतबाट चाहिँ नि दलाई लामा भागेर आएर बसेको गुम्बालाई प्राथमिकता दिनुभयो होइन सिक्कामा,
3: त्यसको आधिकारिकता चाहिँ आइसकेको छैन होइन,
10: त्यो दिनुभयो नि त होइन। अनि तपाईँले के बुझ्नु भने दसैँ लगभग दसैँ ताका, अब एउटा कुरा के हुन्छ भने सुदनलाई प्रधानमन्त्री बनाएर दसैँ ताका लगभग लगभग दसैँ ताका हुन्छ अघि पछि हुन्छ, किनभने दलाई लामालाई नेपालमा प्रोटेक्ट दिन नेपालले नेपाली सेनाले सक्दैन, नेपाली जनताले सक्दैनन्। चीनको सबैभन्दा ठूलो क्यान्सर भनेको रोग भनेको काँडो भनेको मुटुको काँडो भनेको दलाई लामा हुन्। यो कुरा बुझ्नु,
3: तिब्बत सम्बन्धीको गोष्ठी हुने भनेको छ काठमाडौँमा, त्यसमा त हिजै चासो देखाइसकेको छ चिनिया राजदूतले चाहिँ।
10: त्यस कारणले गर्दाखेरि के हुन्छ भने चिनिया दलाई लामालाई प्रोटेक्ट दिनको लागि त कसले सक्छ त, भारतले सेना दिँदैन, चाइनाले त ल्याएर राखिसक्दा उठाएर लान्छ भोलि, या बम माडिङ गर्छ। त्यसले गर्दा त्यो प्रोटेस्टको लागि को आउनु पर्यो भन्दाखेरि त विदेशी सेना आउनु परेन, पश्चिमाहरूको पऱ्यो कि परेन। त्यसले गर्दाखेरि यिनीहरूले सेना उतार्छन् दलाई लामालाई ल्याउनलाई, र यो सिंहदरबार र सर्वोच्च अदालतमा जुन आगो लागेर जुन भएको छ नि, त्यो दलाई लामा र दाउद इब्राहिमको लगानीमा भएको। त्यसले गर्दाखेरि दलाई लामा भनेको पनि चाइनाको दुश्मन, सुन्नुहोस् कुरो, र इन्डियामा दलाई लामा बसिन्जेल चाइना र इन्डियाको जहिले पनि नराम्रो सम्बन्ध भयो, सम्बन्ध चिसिरह्यो,
3: दुई देश बीच व्यापारिक सम्बन्ध राम्रो छ नि त अहिले होइन।
10: अहिले अहिले दलाई लामाले बुढो हुँदै गयो, अब दलाई लामा नेपाल सर्ने भइसकेपछि त इन्डियाको रोग त नेपालमा सर्यो नि त
3: होइन, नेपालमा त कसरी सर्छ र त्यो त सम्भवै छैन नि।
10: हेर्दै जानुहोस् न, हेर्दै जानुहोस् कुन
3: नेपाली जनताले त त्यसलाई त अब
10: कुन जनता छन् नेपालमा?
3: 3 करोड जनता
10: तपाईँलाई नेपालमा नेपाली छन्?
3: सबै नेपाली छन् नि,
10: नेपाली हुन्,
3: तपाईँ नेपाली होइन,
10: तपाईँ नेपाली छन्, नेपाली भए दुर्गा प्रसाईको जस्तो उभिउन्न विरोध गरेर सक्छन्? त्यो सोसियल मिडियामा कसरी लेखेको हुन्छ? त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने मुलुक गयो,
3: तर सुशासनको भ्रष्टाचार विरुद्धमा व्यापक रूपमा लागि
10: आज त्यो छोडिदिनु न, भ्रष्टाचारमा विरुद्धमा लिएर कतिजनालाई भ्रष्टाचारमा कारवाही हो, कतिजना छुटे, सबै चोखिन्छन् होइन, त्यो त्यो कुरामा नजाउँ। अब एउटा कुरो के छ भने नेपालीहरूले अझै दुःख पाउने दिन आउँदैछन्, पर्खेर बस्नुहोस् होइन, अझै नेपालीहरूलाई पुगेको छैन भनेर भन्छु म। र तपाईँले के बुझ्नुहोस् भने ठिकै विदेशी सेना नेपालमा आउँदैछ, त्यत्तिकै विदेशीहरूले 2004 सालदेखि 2082 सालसम्म त्यत्तिकै सिंह बीपी जन्माउनदेखि, बीपी कोइराला जन्माउनुदेखि, कमलिस जन्माउनुदेखि लिएर 58 सालको दरबार हत्याकाण्डदेखि लिएर माओवादीको उत्पत्तिदेखि लिएर संविधानबाट राष्ट्र सर हिन्दू राष्ट्र हटाउनेदेखि लिएर जेएनजी मुभमेन्ट गराएर तपाईँको चाहिँ नि यहाँसम्म आउन, जुन सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाएर यहाँसम्म आउन जुन लगानी गरेका छ नि विदेशीहरूले, त्यो नेपालीहरूले लगानी गरेको हो, त्यो भारतले लगानी गरेको हो, चाइनाले लगानी गरेको हो,
3: अब केसी के अरे हाम्रो दुर्गा प्रसाईजी एउटा प्रसङ्ग बदलौँ, हाम्रो अनसनमा बस्नु भएको छ फेरि गोविन्द केसीजी, हेर्नु त तपाईँ त मेडिकल व्यवसाय पनि हो, लामो समय अनसन बस्नुहुन्छ, सिजन हो कि उहाँको चाहिँ, उहाँको मागहरू त जाय छन् नि होइन, धेरै मागहरू
10: होइन, उहाँ अहिले उहाँलाई उहाँ अनसन बस्न दिए त्यहाँका मान्छेले
3: होइन, उहाँ उता एलेनचोकको यता कता मन्दिरतिर बस्नुभयो, त्यहाँ नजिकै त होइन टाढै हो अलिकति, बजारतिर बस्नु भएको छ त मन्दिर,
10: अनि त्यहाँका मान्छेले नि जस्तो यो मान्छे जहाँ जहाँ राम्रो हुन खोज्छ नि त्यहाँ आएर अनसन बस्छ, जहिले जस्तो झापामा डीएनसी मेडिकल कलेजले प्राइभेट सेक्टरबाट आओस् सरकारी सेक्टरबाट आओस् जहाँ सरकारले सक्दैन त्यहाँ प्राइभेटले खोल्ने हो, होइन डीएनसी आउन आँटेपछि इलाममा गएर बसेर काप्लोजुङमा मेडिकल कलेज खोल्नुपर्छ भनेर, अनि इलामबाट इलामका जनता र ले र हाम्रो विजय थापा भन्ने थियो एकजना भाइ, ऊ गएर त्यहाँबाट लखेटे, त्यहाँबाट त्यो त्यो दिन राति केदार भक्त माथिबाट सुशीला कार्की आएर उसलाई हेलिकप्टरमा रेक्सी गएर लिएर गए काठमाडौँ, र टिचिङमा पनि बस्न दिएको थिएन, अब त्यो धनगढीमा एउटा मेडिकल कलेज आउन आँटेको छ है, यो मान्छेको सिजन हो, अब जब विद्यार्थी पढाउने बेला भएपछि यो मान्छेको के गर्छ भन्दाखेरि, जहिले यो साउन भदौ असोज भनेको विद्यार्थी पढाउने सिजन हो, विद्यार्थी भर्ना लिने कुरो बुझ्नुभयो, यो चाहिँ चैतमा
3: अब त यो 15 दिनभित्र त यी कामहरू तमाम गरिसक्नुपर्छ एडमिसनको लागि,
10: हो यतिखेर आएर के भन्छ भन्दाखेरि यो मान्छे यो नियुक्ति भएन, ऊ नियुक्ति भएन, ऊ नियुक्ति भएन भनेर, अनि नियुक्ति भएन भने त्यहाँ किन अस्ति पहिला बोलेन त, पोहोरै बस्नुपर्छ नि भन्छ,
3: यो एकीकृत वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन सम्बन्धी सूचना भनेर आइसकेको छ, यो करिब करिब तपाईँको
10: हो त्यो आएपछि यो मान्छे जहिले बस्छ, पहिला पनि त्यही गरेर शिक्षा र स्वास्थ्य सक्ने मान्छे नै यही अपराधी हो, अनि मैले त एउटा कुरो हिजो पनि भने एउटा कुरो के बुझ्नुहोस् भने यो मान्छे भनेको यो देशको सबैभन्दा ठुलो रोग हो विद्यार्थीहरू,
3: उहाँले मलाई के भन्नुभएको छ भने नि हिजो एउटा अन्तर्वार्तामा चाहिँ अब यो माफियाहरू नियुक्ति भएको छ नि तिनीहरूको चाहिँ राजीनामा चाहिन्छ भने
10: माफिया देशमा विद्यार्थी पढाउनु पर्छ भनेर चाहिँ देशमा एउटा मेडिकल कलेजले 5,000 मान्छेलाई रोजगारी दिन्छ, सालको 50-60 करोड रुपियाँ पैसा ट्याक्स बुझाउँछ, एउटा मेडिकल कलेजले नि 10 गरिब जनजाति विद्यार्थी फ्री पढाउँछ, नर्सिङहरू 40-50 नर्सिङ फ्री पढाउँछ, त्यो माफिया हो कि देशको विद्यार्थी जति जम्मै बाहिर पठाउनलाई सपोर्ट गर्ने त्यो गोविन्द केसी जस्ता लम्पट मान्छे माफिया हुन्,
3: यो सेल्फ अप्राइजल फारम भर्ने मिति यो के अरे 83 यो श्रावण मसान्तसम्म रहेछ, सेल्फ अप्राइजल भेरिफिकेसन पनि यो
10: त्यो मान्छेलाई त्यहाँबाट ती त्यहाँका जनताले लखेटेनन् भने यसपालि पनि त्यो धनगढी गेटा मेडिकलमा विद्यार्थीको पढाइ हुँदैन, कोही पनि जान्दैन, किन लफडामा जान्छ, मान्छेको जागिर भविष्य पारेर मान्छेको भविष्य हो नि त, ल एकछिन, पहिला एमाले काङ्ग्रेसले त झोले भर्ती गरेछ अरे, माफियाले भनेको मानेछ अरे, अहिले बालनलाई कुन चाहिँ मेडिकलले कलेजवालाले भेटेको छ, सरकारी मेडिकल कलेज हो नि त गेटा,
3: गेटामा दशरथ चन्द्र,
10: दशरथ चन्द्रमा कसले कसले को त्यहाँ मान्छे जाँदाखेरि के भएको छ त, सरकारले नियुक्ति गरेको होइन,
3: अनि पुरानै उहाँ चाहिँ एकजना चाहिँ पुरानै नियुक्ति हुनुभयो, त्यसो एउटा चाहिँ नयाँ थप
10: होइन, मान्छे नै दिने पुराना र नयाँ हुन् कसैका ऊ होइन नि त, मान्छे त्यसो त पहिला केयुमा भिसी हुनुहुन्थ्यो हाम्रो भोला भोला थापा, अहिले केयुमा हुनुहुन्छ के, उहाँ कस कसको झोले हो र, के एमालेको मान्छे हो, उहाँ काङ्ग्रेसको मान्छे हो, उहाँ भनेको चाहिँ इन्जिनियर हो, प्रोफेसर हो, भिसी गरेको अनुभव छ के, त्यहाँ गएर के उहाँले विद्यार्थी विदेश पठाउनुहुन्छ कि पढाउनुहुन्छ, त्यसको म्यानेज गर्नुहुन्छ,
3: तर यो शैक्षिक हब बनाउन सकिन्थ्यो है, नेपाललाई मेडिकल हब नै गरेर बनाउन सकिन्थ्यो,
10: मेडिकल टुरिज्म हेर्नु संसारको सबैभन्दा राम्रो मेडिकल टुरिज्म बनाउन सकिन्थ्यो, मेडिकल टुरिज्म हेर्नुहोस्, त्यहाँका बिरामीहरू आज लखनऊ गएका छन्, त्यहाँबाट पढ्ने डक्टरहरू आज विदेश गएका छन्, 10,000 स्टुडेन्ट र डक्टर पढ्नको लागि फिजिबल भएर निस्किन्छन्, जहिले चिकित्सा शिक्षा आयोगमा 10,000 जाँच दिन्छ, विदेशबाट त्यति नै आउँछ विदेशी पैसा. हामी त के भन्छौँ, हामीलाई 300 विद्यार्थी 150 कोठ ऊ विद्यार्थी आँट्ने रुम बनाउन लगायो पहिला सरकारले. पहिला पहिला 150 पढाउन दिन्छ क्या विद्यार्थी, 150 सिटको रुम छ. बरु हामीलाई 2 सेसन गरेर देऊ न, 150-150. बरु हस्पिटल तिम तल 50% बिरामीलाई दिने निशुल्क गर भनेर भनौँ न. 300 विद्यार्थी पढाउन दिउँ त 2 सेसन गरेर, 200 भारतीय विद्यार्थी पढाउँ, विदेशी पैसा आउँछ. अनि विदेशबाट रेमिटेन्स आउँछ, जसरी आउँछ त्यसरी विद्यार्थीले लिएर जान्छन्. अनि त्यस जहिले खोक्राको खोक्रै.
3: भनेपछि दुर्गा प्रसाईजीकै हाम्रो के अरे गोविन्द केसीजीको यो अनसन भनेको त्यसको कुनै पनि उत्तुक छैन होइन यो चाहिँ.
10: ए त्यति यो मान्छेको भाँडै होइन नि, मान्छेको भाँडो भए अघिल्लो जन्ममा कुन पाप गरेको थियो, अहिले एउटा केटीले पत्याएन, त्यो त अपराधी हो नि.
3: आफ्नो पर्सनल कुरा भयो के अरे, होइन विवाद
10: पर्सनल कुरा होइन. यो मान्छेको न घर छ, न द्वार छ, न श्रीमती छ, न परिवार छ, बुङ्गो क्या बुङ्गो.
3: मेडिकल सुधार अभियान
10: के को अभियन्ता हुन्छ बुङ्गो, त्यहाँ गएर बस्ने ठाउँबाट चाहिँ खेद्दैनन् खेदेनन् खेदेनन् भने त्यो योपल्ट खेदेनन् भने ल त्यो मेडिकल कलेज आएन त्यहाँ. त्यो दशरथसँग चाला त्यो मेडिकलको दशरथ मेडिकल कलेजमा विद्यार्थी पढाइ भएछ भने मलाई भन्नु होला. त्यहाँ पश्चिमका जनताले सुनेर आजै त्यो मान्छेलाई लखेटेन् आजै है. मेरो यो सुझाव हो, सबै लघुवित्त पीडित पनि जाउन् त्यहाँ, सहकारी पीडित, ब्याङ्क पीडित, कालो सूचीमा परे, त्यो ठाउँमा एउटा मेडिकल कलेज आउँदा के बिग्रेको थियो त्यसको, के बिग्रेको थियो.
3: भनेपछि उहाँको विरोध जुन यतिखेर भइरहेको छ यो चाहिँ घर्काउने समय घर्काउने मेलो केसो भयो, 15 दिन घर्काइदियो भने मेडिकल कलेज सञ्चालन हुँदैन.
10: 15 दिन घर्काइदिएपछि त अनि कसले साइन गर्ने, कसले पेपरमा साइन गर्ने र कसले ल्याउने, प्रधानमन्त्रीले गर्न मिल्दैन, शिक्षा मन्त्रीले गर्न मिल्दैन.
3: किनभने अब उहाँले नै उत्पादन गरेकै व्यक्तिहरू मन्त्री सांसद पनि छन् नि अहिले त.
10: हिजो अनि तोसीमा कार्की उहाँकै चेली हुन् त.
3: छन् त्यस्ता रन्जु दर्शनाहरू छन्, पुकारहरू छन्,
10: रन्जु दर्शना सबै हुन् नि, सबै हुन्. अहिले थापा आयो नि त,
3: यहाँको महत्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार. उहाँ हुनुहुन्थ्यो मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई. आदरणीय श्रोता, नेपाली भाषामा छोटो पेसा हुन्छ, पेसापछि पुनः उपस्थित हुनेछौ.
11: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो. भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने.
12: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ.
11: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्.
12: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029.
13: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला.
11: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु.
13: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो.
11: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ.
14: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ.
11: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्.
14: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि. सम्पर्क मोबाइल 9857062866 र 9847029686.
12: पर्वत जाने गेट, सहारा एग्रोभेट.
15: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
16: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
15: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
16: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
15: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली योग पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
17: रेडियो आदि खुला 105.4 देखि लागेको बानी मेरो पनि एउटा बानी थियो।
18: होइन के भयो, किन बन्द भएको हो गाडी?
19: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
18: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
19: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
18: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
19: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
20: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
21: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
20: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
21: फोन नम्बर 0364 41 5 02, मोबाइल 98 5 60 40 5 02 र 98 4 60 51 4 01।
17: रेडियो आदि खुला 105.4।
22: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
23: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
22: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
23: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
22: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
23: हाम्रा सेवाहरू:
22: दाँत तथा मुखको परीक्षण,
23: दाँतको एक्सरे,
22: दाँत सफा गर्ने,
23: दाँत टल्काउने,
22: मुख गनाउने समस्याको उपचार,
23: दाँत रङको सिमेन्ट भर्ने,
22: दाँतको जरेदेखिको उपचार,
23: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
22: साधारण दाँत निकाल्ने,
23: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
22: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
23: गिजाको शल्यक्रिया,
22: कृत्रिम दाँत राख्ने,
23: दाँत रङको वा मेटलको खुल लगाउने,
22: बच्चाहरूको दाँतको विशेष उपचार
23: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
21: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
22: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
23: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363 590 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
17: रेडियो आदि खुला 105.4।
24: बजेटहरू आएनन्, बजेटहरू रहेनन्, त्यो सबै कुरालाई हेर्दाखेरि र त्यसमा पनि उहाँले चाहिँ भूमिहीन सुकुम्बासीहरूलाई म चाहिँ जग्गा जमिन सम्बन्धी अधिकार दिन्छु, धनी पूर्जा दिन्छु भनेकोमा अब यहाँ काठमाडौँमा भएका गतिविधिहरूलाई हेर्दा मुनि सुकुम्बासीमा एउटा ठुलो निराशा छ, तपाईँले थाहा पनि पाउनुभयो होला। गत वैशाख 23 गते चाहिँ झापामा सुकुम्बासीहरूको एउटा सड़क प्रदर्शन पनि भयो, हामीलाई अधिकार देऊ, हामीलाई चाहिँ हामीले
3: भयो
24: हामीले भोट दियौं, हामीले चाहिँ जिताएर पठायौं, हामीलाई अधिकार पाउँछौ भनेर। तर हामीलाई अधिकार होइन कि हाम्रा चाहिँ अधिकार खोज्ने काम भयो भनेर जनताले त्यहाँको प्रदर्शन पनि गरे। त्यसैले झापाको कतिपय रासोपामै आबद्ध भएका नेताहरूले पनि सहज र अनुकूल ढंगबाट प्रधानमन्त्रीलाई भेट्न पाएको भन्ने चाहिँ मैले सुनेको छैन। सचिवालयलाई वरपर भेटेर त्यहाँका खास अगुवाहरूको पनि त्यो अविगत भएको भन्ने म सुनिरहेको छु।
3: तपाईँले त भेट्नु भएको छैन नि होइन?
24: मैले भेटेको छैन। अब स्वयं पार्टी कार्यकर्ताहरू जसले उहाँलाई जिताउन अगुवाको रूपमा भूमिका निर्वाह गर्नुभयो उहाँहरूकै त्यो हालत अविगत छ भनिसके पछाडि उहाँकै पार्टी सभापतिले नै भेट्नको लागि घण्टौ कुर्नुपर्छ भने जस्तो स्थितिमा मैले भेट्ने कुरा गाह्रो छ केन्द्री।
3: ए भनेपछि झापावासीहरू जे भए पनि सन्तुष्ट चाहिँ छन् होइन? क्षेत्रबाट प्रधानमन्त्री पाइयो भनेर त खुसी छन्।
24: आजको दिनमा यस्तो चाहिँ के भन्नुपर्छ भने जस्तो धेरै
3: बजेट पनि राम्रै गयो होला होइन? यसमा बजेट राम्रै गयो होला।
24: बजेट त अब प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा सबैभन्दा कम होइन, उहाँले हिजो प्रतिबद्धता गरेको जति पनि गएन। अर्को कुरा जनताको सन्तुष्टिको कुरा गर्दाखेरि चाहिँ एकपटक म सम्झिन्छु कि केपी ओली प्रधानमन्त्री हुँदाखेरि नेपाल सबैभन्दा धेरै खुसी छ, संसारमा खुसी भएका देशहरू मध्येको यति नम्बरमा पर्यो भने जस्तो चाहिँ यसलाई मान्न सकिन्छ। तर अहिले फेरि अर्को कस्तो छ भने जनता चाहिँ फेरि पुरै निराश भएर अथवा चाहिँ बेखुसी भएर अहिले नै पुरै विरोध गरेको भन्दा त्यो पनि होइन, किनभने प्रारम्भिक
3: समय
24: बितिरहेको छ, 3-4 महिनाको समय बितिरहेको छ। जनताले भर्खरै विश्वास गरेको व्यक्ति फेरि अविश्वास भयो भनेर भन्दाखेरि जनताले आफैलाई पनि आफ्नो निर्णय पनि गलत भयो भन्ने निष्कर्ष पनि त्यो सँगै निस्किन्छ। त्यसो हुँदाखेरि जनता अहिले नै हामीले गलत गर्यौं भन्ने तहमा पुगिसकेका छैन, तर मात्रात्मक हिसाबले चाहिँ असन्तुष्टिहरू म देख्छु।
3: अब अहिलेको पछिल्लो अवस्थामा चाहिँ फेरि यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तपाईँका पार्टी संयोजक बीच पनि भेटवार्ता भएछ, यो अब के खालको भेटवार्ता हो? अब तपाईँहरू पनि यसमा खुसी हुनुहुन्छ कि के गर्ने, अब चित्त बुझाउनै पर्यो भन्ने लाइनमा हुनुहुन्छ रञ्जीजी?
24: होइन, यसमा शर्त र स्वार्थको एकता अथवा भेटघाट अथवा सहकार्य हुनु हुँदैन भन्ने कुरा।
0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
4: भूषाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
5: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार, बिहान 7 बजे को आधी खोला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत छ। आरती कुंवर संगे जिल्लाको पहिला आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जामा गत वर्ष सुन्तला बिक्रीबाट 1 अर्ब 32 करोड़ भित्रियो। पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान 82 जनाले गरे रक्तदान र अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट। आधी खोला खबर अब विस्तारमा। स्याङ्जामा गत वर्ष सुन्तला बिक्रीबाट 1 अर्ब 32 करोड़ भित्रिएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई स्याङ्जाका वरिष्ठ कृषि अधिकृत अजय अधिकारीका अनुसार जिल्लाबाट 20,882 मेट्रिक टन सुन्तला निकासी हुँदा रू 1 अर्ब 32 करोड़ रकम भित्रिएको हो। गत वर्ष जिल्लाभर कुल 23,238 मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। कुल उत्पादित सुन्तला कोसेली पठाउने घरमा खाने गर्दा 2,356 टन सुन्तला यही खपत भएको छ। कार्यालयले आर्थिक वर्ष 2082-83 85% भौतिक तथा 80% वित्तीय प्रगति हासिल गरेको छ। सुपरजनको कार्यक्रम शुरूआती चरण 2073-74 जिल्लामा 886 हेक्टरमा सुन्तला खेती रहेको थियो भने हाल 2,450 हेक्टरमा सुन्तला बगैंचा विस्तार भएका छन्। लक्ष्य अनुसारको लेख्य प्रगति हासिल गरेको छ। स्याङ्जाको सुन्तला निकै रसिलो र चिल्लो तथा स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको उच्च माग छ। स्याङ्जामा सुन्तलाले छुट्टै पहिचान बनाएको छ। यहाँको पुतली बजार नगरपालिकामा सुन्तला रंगले घरहरू सिंगारिएका छन् भने यहाँ सुन्तलाबाट जाम वाइन जुसका साथै सौन्दर्य सम्बन्धी सामानहरू समेत उत्पादन भइसकेको छ। गत आर्थिक वर्षमा किसान प्रोत्साहनका लागि 7 करोड़ रूपियाँ बजेट आएकोमा आर्थिक वर्ष 2083-84 भने सरकारले उक्त शीर्षकमा 4 करोड़ रूपियाँ मात्र बजेट विनियोजन गरेको अधिकारीले बताउनुभयो। कार्यालयले सुपरजन अन्तर्गत सुन्तला कफी आँप लिची बेसार र अदुवा खेती रहेका छन्। जुन अन्तर्गत रहेर गत वर्ष सुन्तला 93 हेक्टर, आँप र लिची 10 हेक्टर, कफी 7 हेक्टर, अदुवा बेसार 5 हेक्टरमा विस्तार भएका छन्। कार्यालयले 145 हेक्टर क्षेत्रफलमा विस्तार गर्ने लक्ष्य राखे पनि 115 हेक्टर क्षेत्रफलमा विस्तार भएको छ। त्यस्तै सुन्तला खेतीलाई 13 हेक्टर सिंचाई पूर्वाधार निर्माण तथा मरमत, 2.06 हेक्टर आँप लिचीका लागि सिंचाई निर्माण तथा मरमत, 1.55 हेक्टर कफी खेतीका लागि सिंचाई पूर्वाधार तथा मरमत, 8.5 हेक्टर चैते धान खेती प्रवर्धनका लागि सिंचाई पूर्वाधार निर्माण तथा मरमत भएका छन्। जिल्लामा हालसम्म कुल 439 कृषि संघ संस्थाहरू सूचीकृत भई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाईका कार्यक्रममा जोड़िएका छन्। कृषि उद्यमी 285, कृषि समूह 90, सहकारी 58, कम्पनी 4, प्राविधिक शिक्षालय 2 कार्यालयका कार्यक्रममा जोड़िएका छन्। सुन्तला, आँप, लिची, कफी र अदुवा विस्तारको गरी कुल 115 हेक्टरमा उन्नत प्रविधि सहित क्षेत्रफल विस्तारमा 49,27,000 खर्च भएको छ भने 29 मिनट टिलर, 13 कम्बाइन मिल, 2 थ्रेसर, 296 आरी, 331 सिकेचर, 69 ह्याण्ड स्प्रे, 87 चार्जिङ स्प्रे लगायत उपकरण वितरण गर्दा 27,07,000 खर्च भएको छ। त्यस्तै उद्यमशीलता विकासमा तरकारी, अकबरे खुर्सानी, कुखुरा, बंगुर, मौरी पालनका साथै सुन्तलाको बोक्राबाट फेस प्याक, साबुन र अचार उत्पादन जस्ता 15 वटा उद्यम सञ्चालनमा 43,74,000 खर्च भएको छ। सुन्तलामा लाग्ने सिट्रस विनिङ रोग नियन्त्रणका लागि रोगी बगैंचा नष्ट गर्ने स्पष्ट कार्यविधिको अभाव हुँदा समस्या भएको वरिष्ठ कृषि अधिकृत अधिकारीले बताउनुभयो। स्याङ्जामा सुन्तला भण्डारणका लागि सिस्यान केन्द्र नहुँदा अफ सिजनमा महँगोमा सुन्तला बेच्नबाट वञ्चित भएका छन्। सुन्तलाको लागि सिस्यान केन्द्र परीक्षणकै क्रममा रहेको वरिष्ठ कृषि अधिकृत अधिकारीले बताउनुभयो। सिंगल च्याम्बर कोल्ड स्टोर चलाउन प्राविधिक विज्ञको कमी हुनु र मल्टिपल च्याम्बर कोल्ड स्टोरको आवश्यकता देखिएको छ। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी साङ्जाले 48 पुष्पलाल स्मृति दिवसको अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तदान जीवनदान जीवनदान महादान भन्ने नाराका साथ जिल्ला सदरमुकाम पुतली बजारमा आयोजित कार्यक्रममा 82 82 पेन्ट रक्तदान गरेका छन्। कार्यक्रममा आदिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलबाट रक्तदानको शुरू गरिएको थियो। कार्यक्रममा महिला तथा पुरूष करिब 82 रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेका थिए। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनय शाहको प्रमुख अतिथितामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ता राष्ट्रिय युवा संघका पदाधिकारी तथा सदस्यहरू र सर्वसाधारणको सहभागिता थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले राष्ट्रिय युवा संघ नेपालले विगतदेखि नै कमरेड पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा सामाजिक सेवाका विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो। शाहले रक्तदान जस्तो मानवीय सेवाको कार्यक्रमलाई संघले निरन्तर प्राथमिकता दिँदै आएको उनाउनुभयो। कुनै पनि बिरामीले रगतको अभावमा छटपटिन नपरोस् भन्ने उद्देश्यले रक्तदानलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएका छौं। उहाँले भन्नुभयो, रक्तदानले प्रत्यक्ष रूपमा कसैको जीवन बचाउन सहयोग गर्छ, त्यसैले युवाहरू सामाजिक सेवामा अझ सक्रिय हुनुपर्छ। सामाजिक परिवर्तनमा युवाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै शाहले युवा शक्ति समाज निर्माणको प्रमुख आधार भएको बताउनुभयो। उहाँले पुष्पलालको विचार र योगदानलाई स्मरण गर्दै सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यमा युवा संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। आज हामीले दिएको रगत भोलि कसैको

0: देखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा सो बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
1: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। आदान प्रदान कृषि सहकारी संस्था लिमिटेड जैमिनी नगरपालिका 10 रांखानीले स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले फापर र कोदोको पिठो प्रशोधन लेबलिङ तथा प्याकेजिङ गरी बिक्री वितरण शुरू गरेको छ। जिल्ला कृषि विकास कार्यालयको 75% अनुदान सहयोगमा लेबलिङ तथा प्याकेजिङका लागि आवश्यक उपकरण खरिद गरेपछि सहकारीले उत्पादन तथा बजारीकरणको काम शुरू गरेको हो। सहकारीका लेखा समिति सदस्य मित्र थापाका अनुसार स्थानीय किसान उत्पादन गरेको फापर र कोदो प्रशोधन गरी गुणस्तरीय प्याकेजिङ सहित बजारमा ल्याइएको हो। थापाले स्थानीय उत्पादनको लागत तुलनात्मक रूपमा बढ़ी हुने र बाहिरबाट आयात हुने समान प्रकृतिका वस्तु कम मूल्यमा बजारमा उपलब्ध हुने भएकाले स्थानीय उत्पादनको मूल्य निर्धारण र बजार व्यवस्थापन मुख्य चुनौती रहेको बताउनुभयो। सहकारीले फापरको पिठो प्रति केजी 260 रूपियाँ र कोदोको पिठो प्रति केजी 160 रूपियाँ मूल्य निर्धारण गरेको छ। सहकारीका अध्यक्ष नन्दलाल उपाध्यायले स्थानीय स्तरमा उत्पादन हुने फापर र कोदो स्वास्थ्यका दृष्टिले निकै उपयोगी भए पनि आयातित वस्तुसँग मूल्यमा प्रतिस्पर्धा गर्न कठिनाई रहेको बताउनुभयो। उपभोक्ताले स्थानीय उत्पादनको महत्व बुझेर प्रयोग बढ़ाई उत्पादन विस्तार गर्न सहज हुने उहाँको भनाइ छ। सहकारीले पहिलो चरणमा 50 केजी कच्चा पदार्थबाट प्रशोधन प्याकेजिङ र उत्पादन शुरू गरेको जनाएको छ। हाल 2 जना कर्मचारी तथा सहकारीका पदाधिकारी र सदस्यको सहभागितामा उत्पादन भइरहेको छ। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छूट दिने निर्णय गरेपछि यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि वायु सेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई लक्षित गरे 2085 भदौमा शान्तसम्मका लागि विमानस्थलमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको थियो। यस्तै ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय सरकारले गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा, दुवै लगायत अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायु सेवा कम्पनीलाई भित्र्याउन सहज वातावरण सृजना गर्ने विश्वास व्यक्त गर्नुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले दुवै पोखरा दुवैको उडान तालिका स्वीकृत भएसँगै फ्लाइ दुवैले टिकट बुकिङ खुला गरिसकेको बताउनुभयो। यो उडानले पोखरादेखि दुवै भएर युरोप, अमेरिका लगायत विभिन्न गन्तव्य मुलुकमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने उहाँको भनाइ छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटकहरू सिधै पोखरा आउन सक्नेछन्। वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुक सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुवै उडान सेवा लाभदायक हुने देखिएको छ। हालसम्म छिमेकी केही देशमा चार्टर उडान बाहेक पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। झन्डै ₹22 अर्ब ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। अब अन्तिम आदि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्याङ्जामा गत वर्ष सुन्तला बिक्रीबाट 1 अर्ब 32 करोड़ भित्रियो। पुष्पलाल स्मृति दिवसको अवसरमा रक्तदान, 82 जनाले गरे रक्तदान। र अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छूट। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

फ्रेश आदि खुला खबरको साथमा हिमाल सुनसादी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनसादी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ पहिलो स्तम्भमा रहेर पनि आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4142-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल साउन महिनाको 8 गते शुक्रबार तदनुसार सन् 2026 जुलाई 24 तारीक असार शुक्ल पक्षको 10 तिथि बिहान 10:18 बजेपछि एकादशी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा व्यस्तता बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला समयमा साथ दिनेहरू नहुँदा दुःख पाइनेछ बाध्यताले अप्ठ्यारो पार्न सक्छ आँटेको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। वृष राशि हुनेहरूको लागि प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनज्ञ धन लाभ हुनेछ दिन मनोरञ्जन पूर्ण रहनेछ शोक पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ व्यवसायका लागि यात्रा सम्भावना छ सुमधुर दाम्पत्यले मन प्रफुल्लित हुनेछ प्रेम र मित्रताको बन्धन कसिनेछ आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। मिथुन राशि हुनेहरूको लागि स्रोत साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ तर काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् आफ्ना सामानमा अरूले दावी गर्न सक्छन् ठगीमा परिने योग भएकाले होसियार रहनुहोला वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। कर्कट राशि हुनेहरूको लागि शुभचिन्तकहरूले साथ दिनेछन् लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ पढ़ाई लेखाईमा प्रगति हुनेछ सेवामूलक कामबाट धन लाभ हुनेछ प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ फाइदाको स्रोत पहिल्याउन सकिनेछ गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। सिंह राशि हुनेहरूको लागि केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् चिताएको काम समयमा सम्पादन नहुन सक्छ साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ सजग रहनुहोला महत्वाकांक्षी योजना गोप्य राख्नुहोला कुनै काम रोकिए पनि परिवारजनको माध्यमबाट लाभ उठाउन सकिनेछ।
कन्या राशि हुनेहरूको लागि सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हात लागि हुन सक्छ। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। तुला राशि हुनेहरूको लागि प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। धन बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधार व्यापारमा चनाखो रहनु पर्नेछ। नियमित काममा भने साबिक जस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेलाई लाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउनाले सावधानीले मात्र कार्यसिद्धि हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि आफन्तसँग भेटघाट भए पनि परिस्थिति रमाइलो नरहन सक्छ। आफ्नाले सहयोग नगर्दा काम रोकिनेछ। मेहनतको फल अरूलाई सुम्पन्न पर्ने स्थिति आउन सक्छ। प्रतीक्षित नतिजा पनि केही कमजोर रहला। दोहोराएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पेटको खराबीले सताउन सक्छ। धनुराशि हुनेहरूको लागि समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। श्रम अनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनु पर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू फेला पर्नेछन्। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। मकर राशि हुनेहरूको लागि आमदानीका नयाँ स्रोत फेला पर्नेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफ योग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। पेसा व्यवसायमा फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र दिगो काम प्रारम्भ गर्ने समय छ। पहिलेको सफलताले नयाँ अवसर दिलाउन सक्छ। कुम्भ राशि हुनेहरूको लागि कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकारी गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढ़ाउला। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ। तारिफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने समय छ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा मेहनतीहरूलाई भाग्यले राम्रै अवसर दिलाउनेछ। चुनौतीहरू स्वत हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रूचि बढ़नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। हजुर, यता रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न कुनै सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खुला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: खुलियो खुलियो खुलियो पाइनिज मा प्राविधिक शिक्षा मा भर्ना खुलियो
2: सिटी भेटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
2: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 98-560-31-730, 98-560-55-536 र 98-473-41-010।
1: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
3: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोली स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोली स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोली स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोली स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98-469-18-921 र 98-462-39-399।
1: बोथोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा सो बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0363-440-331। मोबाइल 98-560-55-331।
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673707071।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्किङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856029440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भनेरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145002, मोबाइल 9856040502 र 9864051। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रुप राइटर मंजु भंडारी र विमल भंडारी मंजु ब्यूटी सलून एण्ड ट्रेनिंग सेन्टर वालिंग आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
5: सम्पर्क मोबाइल 9842698145
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 10 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाघरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोर्नी नसा तथा पातरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
6: साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ
0: उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सिल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
6: साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ
0: यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँख खस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
5: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन नम्बर 0364 41 051 मोबाइल 9852502949
0: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856050119 र 9856033246।
2: चिया कस्तो सास गुनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गुनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
6: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, AC, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, TV, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ आठ नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9855104 र 9008447723।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा नपाएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू
7: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
8: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: मिनट ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिपुरा 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने सर, सीसीटीभी जडान गर्नु सर। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98 55 55 271, 98 4 68 32 809 र 98 55 50 271।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98 4 69 18 921 र 98 4 62 39 399।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 36 महिनाको ईएमआईमा र साथै फ्री एक्सेसोरिजहरू पनि उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गतेदेखि 16 गतेसम्म। स्थान गल्याङ तिनचिन नेपानी। सम्पर्क मोबाइल 9846096248 र 9251120189।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
2: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
1: सम्पर्क फोन नम्बर 0363414624। निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
4: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल छ। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0363414163। मोबाइल 9841698670।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मनछक प्रतार भएमा, शारीरिक रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41-044, मोबाइल 98460-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: ओ माइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार यही साउन 16 गते वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याड ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुःखको खजना
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जयसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सरा किन बोलाएको मलाई?
6: हेर न, मेरो चिमा पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
8: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
9: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
8: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
10: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
8: दाँत सफा गर्ने टल्काउने,
10: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको जरासम्म सफा गरी भर्ने,
10: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
8: दाँतमा खोल राख्ने,
10: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार,
8: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
10: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
8: मोबाइल 9846121629 र 9846168251।
11: भावपूर्ण श्रद्धाञ्जली।
4: यस आदि खोला संचार सहकारी संस्था लिमिटेड रेडियो आदि खोला 105.4 मेगाहर्ज वालिङ आठ स्याङ्जाका संचालक समिति सदस्य चक्र बन्धु रेग्मी एवं यस संस्थाका शुभचिन्तक गोविन्द रेग्मीका पूजनीय पिता खिमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदि खोला संचार सहकारी संस्था लिमिटेड रेडियो आदि खोला परिवार वालिङ आठ स्याङ्जा।
11: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
11: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
11: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
12: मुटुको जाँच ईसीजी सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
12: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने
12: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
12: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7140। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
13: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
12: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
13: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
12: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
13: पाण्डे सु सेन्टर वालिङ बजार,
12: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
13: मोबाइल नम्बर 98460-86005।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 10 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98560255266 स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार। ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
0: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबासा सोरुम भिरकोट 1 बैरघारी मेन रोड वालिङ 8 जैसी पदेरा मोबाइल 9860303988 र 9860555988
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
3: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
2: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
3: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा
2: मोबाइल 98135 56496

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
6: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
9: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिस ना, अहिले हाम्रो गाउँमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4।
4: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अनलाइन बेटिङमा सरकारको कडाई, 2,20,000 भन्दा बढ़ी एप तथा वेबसाइट बन्द। सरकारले 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै क्यान्सर सहित अत्यावश्यक औषधिको अभाव हटाउने तयारी। लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झण्डै 60 देशमाथि अमेरिकी नयाँ भन्सार कर। जबरजस्ती श्रमबाट बनेका वस्तु आयात गरेको आरोप। र पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि भारतको जीत। नेपाल खबरमा अब पूरा खबर। नेपाल दूरसंचार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न 2,23,568 वेबसाइट र एप बन्द गरेको जनाएको छ। सरकारले गएको चैत 13 गते शासकीय सुधार सम्बन्धी सय कार्यसूची अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्रालयलाई अनलाइन सट्टेबाजी सम्बन्धी वेबसाइट तथा एप 24 घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। त्यही अनुसार अभियानलाई विश्व कप अवधिमा अझ प्रभावकारी बनाएको प्राधिकरणको भनाई छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष चासो सहित प्राधिकरणले छुट्टै कार्यदल गठन गरेको छ। यस्ता वेबसाइटको संख्या अत्यधिक हुने भएकाले एक गरेर खोज्न सम्भव छैन। विभिन्न अधिकार प्राप्त निकायबाट पहिचान गरिएका बेटिङ तथा अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित वेबसाइटहरूको सूचीका आधारमा आईएफसीबीसँग समन्वय गरेर ती साइट बन्द गरिएका छन्। एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट संचालनमा आउने चुनौती रहेको उल्लेख गर्दै यस्ता नयाँ साइटहरूको पहिचान गर्न थ्रेड इन्टेलिजेन्स टूल प्रयोग गरी निरन्तर निगरानी र हन्टिङ गर्ने सरकारको तयारी छ। यसका लागि छुट्टै जनशक्ति समेत परिचालन गरिएको छ। क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव हटाउन सरकारले औषधिको मूल्य समायोजन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र 11 वर्षदेखि औषधिको मूल्य पुनरावलोकन नभएका कारण बजारमा देखिएको अभाव समाधान गर्न सरकारले आवश्यक नीतिगत सुधारको तयारी थालेको हो। गएको हप्ता औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्कीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको आपूर्ति सहज बनाउन मूल्य समायोजन सहित आवश्यक नीतिगत सुधार अघि बढ़ाउने निर्णय गरेको छ। विभागका अनुसार लामो समयदेखि औषधिको मूल्य समायोजन नहुँदा केही औषधिको बजार मूल्य सरकारले तोकेको मूल्यभन्दा धेरै बढ़ेको छ। यस्तै केही औषधिको बजार मूल्य घटिसकेको अवस्थामा सरकारले निर्धारण गरेको मूल्य भने अझै उच्च रहेकाले यस्ता औषधिको मूल्य घटाउने तयारी गरिएको हो। सरकारले बाँझो जमीन उपयोगका लागि भूमि बैंक सञ्चालन गर्ने तयारी गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकामा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढ़ाएको हो। लामो समयदेखि प्रयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई समेत उत्पादनमूलक क्षेत्रमा प्रयोगमा ल्याउने उद्देश्यले मन्त्रालयले आवश्यक तयारी थालेको छ। मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार भूमि उपयोग ऐन 2076 तथा भूमि उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 गरेको कानूनी व्यवस्था अनुसार पालिकाहरूले प्रयोगविहीन निजी जग्गा पहिचान गरी भूमि बैंक मार्फत उपयोगमा ल्याउन सक्नेछन्। आज लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा हुन सक्छ। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसोतो झरी र ठूलो पानी परेकामा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भञ्जाङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
5: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 5 लाख रूपियाँ घुस सहित आन्तरिक राजस्व कार्यालय सिराहा लाहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ। आर्थिक वर्ष 2078-79 पूर्ण कर लेखा परीक्षणका लागि पेश भएको कागजात मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बदिवासबाट गएको टोलीले कर अधिकृत युवराजलाई कार्यालयबाटै पक्राउ गरेको हो। आयोगको टोलीले कर अधिकृत पाललाई घुस रकम र मोबाइल एक थान सहित कार्यकक्षबाट पक्राउ गरेको छ। आरोपी कर अधिकृत पाललाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 82-83 7 वटा मुद्दा अभियोजन गरेको छ। विभागले हिजो सार्वजनिक गरेको विवरण अनुसार 121 जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूलाई झण्डै 1,18,05,00,00,000 रूपियाँ बराबरको बिगो दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रीनिङ कमिटिमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अघि बढ़ाइने व्यवस्था छ। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले 5,000 अमेरिकी डलर बराबरको भन्सार घोषणा बिनै नेपालमा ल्याउन पाइने जनाएको छ। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको सूचना अनुसार 5,000 डलर बराबरको अमेरिकी मुद्रा र 5,000 अमेरिकी डलर बराबर हुन आउने भारतीय रूपियाँ पनि भन्सार घोषणा बिनै नेपाल भित्राउन सकिने भएको छ। 5,000 अमेरिकी डलर भन्दा बढ़ी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनु पर्ने राष्ट्र बैंकले निकालेको सूचनामा छ। यसैबीच नेपाल राष्ट्र बैंकले 2016 नोभेम्बर 9 तारीखदेखि निष्कासन भई चलन चल्तीमा रहेका भारतीय 200 रूपियाँ र भारतीय 500 का नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रूपियाँ 25,000 रूपियाँको सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटै गर्न सक्ने व्यवस्था पनि गरेको छ। सर्वोच्च अदालतमा नेपाली कंग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्य समितिलाई आधिकारिकता दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देवापक्षले नेपाली कंग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्चले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू सारंगा सुवेदी र निरपराध्वज निरौलाको इजलासले गएको वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउबा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानु भएको हो। अब विदेशको खबर। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्ने र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानु भएको हो। अब विदेशको खबर। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर

हिस्सा उगर्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरे यता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिँदै करमा आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढ़ाइरहनु भएको छ। अब खेल खबर। भारतले पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि 7 विकेटको जित निकालेको छ। हरारेमा हिजो भएको खेलमा जिम्बावेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर भेटायो। भारतका लागि 15 वर्षीय सूर्यवंशीले 18 बलमा अर्धशतक पूरा गरेका छन्। यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 125 रन बनाएको थियो। उसका लागि वेल्सी मधेवेरेले 39 रन जोडे, रायन बर्डले 26 रन बनाए। भारतका मयंक यादव र प्रिन्स यादवले समान 2 विकेट लिए। दुई टोली बीचको दोस्रो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अनलाइन बेटिङमा सरकारको कडाई, 2,20,000 भन्दा बढ़ी वेबसाइट तथा एप बन्द। सरकारले 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै क्यान्सर सहित अत्यावश्यक औषधिको अभाव हटाउने तयारी। लुम्बिनी, बागमती, गण्डकी र कर्णालीका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना, ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झण्डै 60 देशमाथि अमेरिकी नयाँ भन्सार कर, जबरजस्ती श्रमबाट बनेका वस्तु आयात गरेको आरोप। र पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि भारतको जित।

0: आयो।
1: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज
2: खुलियो पाइनिज मा प्राविधिक शिक्षा मा भर्ना खुलियो।
3: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त गरी विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको र परिषदले सञ्चालन गरेका गत वर्षहरूको अन्तिम परीक्षामा गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यस पायोनियर्स हायर एजुकेशन एकाडेमी वालिङमा डिप्लोमा तहको 3 वर्षे जनरल मेडिसिन याचे कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 जीपीए प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाणपत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
2: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
3: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.citybtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9560-31-730, 9560-55-536 र 9843-41-010।
2: पायोनियर्स हायर एजुकेशन एकेडेमी वालिङ 10 भकुण्डे स्याङ्जा।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9560-54963।

0: 560 55 104 र 98 028 47 723।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462439390।
3: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाई, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98015-23050, सहयोगका लागि मोबाइल 98015-23051।
6: छिटो भनेको ओल्ड लिङ्क।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
7: मोबाइल नम्बर 98560-54313 र 98141-4348।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
8: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
9: र मिर्दी करिडोर आदिको छेउमा
8: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7363-44331, मोबाइल 98560-55331।
0: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9855294640।
0: होइन, के भयो, किन बन्द भएको हो गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको हो भैछ?
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
5: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2 देखि 5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
5: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145502, मोबाइल 9856405002 र 9846051। ओ माइलाबा, बिरामी हुनु भयो कि कसो
6: हो नि नानी? सन्चो छैन, कहाँ जाने होला, रचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी, वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार
3: यही साउन्ड सुर
0: गते वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियाल द्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 9844 85411।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेकै क्या हो गुनगुनाई रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565867
1: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501 र 9856332646
1: छ्या कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाइपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
0: स्कूल तथा अफिस का ड्रेस किने बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमए, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0364 40 600।
2: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029680।
5: पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
5: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
6: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
5: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
6: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
5: फोन 0364 41 258।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटलको
9: खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
11: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
12: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
13: श्रीमान, कटघरामा उभिरहेका व्यक्ति देशका हुनहार प्रतिभा हुन्। हुनहार व्यक्ति भए तापनि निष्प्रलाप सुवेदीले नेपाली गीत संगीत माथि आँच आउने खुलेर सिर्जना।

0: सुनत न, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
5: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
4: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
5: धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
4: हाम्रा विशेषताहरू
5: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
4: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
5: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
4: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरू अध्यापन गराइने,
5: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
4: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
5: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
4: पुस्तकालय, ई लाइब्रेरी, सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
5: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
4: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
5: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा,
4: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा,
5: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने,
4: स्वच्छ समेला गृहको व्यवस्था,
5: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
4: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-13-224,
5: 98460-71-184,
4: 98460-43-799,
5: 98560-55-141,
4: 98460-86-125,
5: 98461-5780,
4: 98461-24-276
5: र 98461-17-661।
4: वालिङ बहुमुखी क्याम्पस, वालिङ 9 क्याम्पस रोड, स्याङ्जा।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
7: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
9: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
10: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
9: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
10: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502171।
11: कस्तो बाँकी बलियो रहेछ थाहा भइहाल्छ नि।
12: कपिला दिए गर्ने मानिस छ यार,
13: के हुन्छ यो?
12: तर विश्वास तल कपिला कसम भयो,
13: के हुन्छ?
12: तर हो यार,
13: साला भनेपछि त्यसले लाउरे लाउरे लाउरे भन्छ, दुई पैसा दुईको माया बेचेर लाउरे हेर्ने त त्यसले साला साला

पर्सन मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर

0: सेवा लिनुहोला।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फार्मा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856279171 र 9841600866।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0663-691-004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ। बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
5: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्युपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लीको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9876770771। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनाश, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो सरी पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 0364-41-051, मोबाइल 9856-52-49। स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: लहे।
1: भावपूर्ण श्रद्धांजलि इस आदिखोला संचार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला 105.4 मेगाहर्ज वालिङ आठ स्याङ्जा का संचालक समिति सदस्य चक्र बन्धु रेग्मी एवं इस संस्था का शुभ चिन्तक गोविन्द रेग्मी का पूजनीय पिता खिमानन्द रेग्मी को यही साउन 5 गते मंगलवार का दिन 86 वर्ष को उमेर में भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको इस दुखद घड़ी में दिवंगत आत्मा को चिर शांति को कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक संतप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संचार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला परिवार वालिङ आठ स्याङ्जा।
2: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
3: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भए। साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ईसीएचएफ स्वास्थ्य सेवा पनि छ नि।
4: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ईसीएचएफ स्वास्थ्य सेवा उपलब्ध छ।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ईसीएचएस कार्ड र रिफरल लिएर आउनुहोला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
7: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
8: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
7: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
8: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
7: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
8: सुखको गहना दुखको खजना।
7: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
8: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855655250।
1: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल जो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163। मोबाइल 9841698870।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
9: रेडियो आदिखोला 105.4

0: सरा किन बोलाएको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 200 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
4: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही साउन 10 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डे फोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर, एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9, तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006। मोबाइल 9850655266। स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।
5: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री निरीक्षण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
5: फोन नम्बर 0364415502 मोबाइल 98560542 र 98460551
4: मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना यही साउन 10 गते शनिबारका दिन वरिष्ठ सुगर थाइराइड तथा हर्मन रोग विशेषज्ञ डाक्टर तारा कोइराला आउँदै हुनुहुन्छ उक्त दिन सुगर थाइराइड उच्च रक्तचाप निसन्तानपना हर्मोन गडबडी तल्लो पेट दुख्ने पाठ्यघर चिलाउने महिनावारीमा गडबडी पाठ्यघरमा फोहोर पानी बगिरहने र गर्भवती महिलाको स्वास्थ्य चेक जाँच गर्न परेमा सम्पर्क गरी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान मृदी स्वास्थ्य क्लिनिक वालिङ छ मृदी तल्लो चोक पुलको नजिकै सम्पर्क फोन नम्बर 0364140087 मोबाइल 98469701
5: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार
8: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
9: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
8: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
9: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
4: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 98560309088 र 98560555988
10: रेडियो आदिखोला 105.4

0: सधैँ सामान्य कपड़ा लगाएर हिड़ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिड़ेका छौ त यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले
1: दिमाग हुनुपर्छ दिमाग कपड़ा जस्तो कुरा सधैँ सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
0: मोबाइल 9815564396
2: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
3: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
2: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
4: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063412133
6: सुवर्ण अवसर
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर थाइराइड युरिक एसिड कोलेस्ट्रोल 3 महिने सुगर जाँच मुटुको पीटीआईएनआर मृगौलाको जाँच कलेजोको जाँच जन्डिस परीक्षण रगतको क्यान्सर पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच दिशा पिसाब तथा खकार जाँच वृय जाँच ट्युमर मार्कर भिटामिन डी B12 रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि
6: सम्पर्क फोन नम्बर 063590018 मोबाइल 9840516535 र 9817769611
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली
8: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही साउन 10 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ
9: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहार भएमा छारी रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भोक नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
8: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ
9: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक कोठी दाग दुबी सेतु दुबी डन्डेफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
8: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो फोन 063441044 मोबाइल 9847081173
4: स्मरण रहोस् डाक्टर आउने दिन यही साउन 10 गते शनिबार
8: वालिङ साना सहरी खाने पानी तथा सरस
10: सफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
11: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
10: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
11: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
10: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
11: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
10: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
11: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
10: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
11: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
11: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
12: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
11: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-41-469 र 0364-41-268।
11: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
13: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
14: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
13: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
15: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
14: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
15: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोन यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
16: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
2: होइन के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
2: ए कुरो त्यस्तो भयो, यो नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98 55 54 963, 98 55 55 104 र 98 028 47 723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469 18921 र 98469 39 399।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
5: र मिर्दे करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 55 331।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9817162223।

0: माइलाबा बिरामी हुनुभयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ
3: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
3: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
2: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ
3: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ 1 कालीमाटी सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440

0: नेपाल को सर्वाधिक बिक्री होने बजाज मोटरसाइकिल को अपग्रेड में पाने होस ऑन बीचेबल कैश डिस्काउंट अनि ऑन बीचेबल एक्स्ट्रा वैल्यूएशन सजिलो 36 महीना को ईएमआई में साथ ही फ्री एक्सेसरीज उपलब्ध।
1: मेला हुने मिति यही साउन 10 गते देखि 16 गते सम्म। स्थान गल्याङ 3 चिन्ने पानी। सम्पर्क मोबाइल 9846096248 र 9251120199।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी।

0: सामाजिक सुरक्षा कोष का योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागु हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो।
3: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ।
2: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे।
3: प्राविधिक धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे।
2: हाम्रा विशेषताहरू
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था,
2: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था,
3: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने,
2: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने,
3: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने,
2: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने,
3: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
2: पुस्तकालय, ई लाइब्रेरी, सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था,
3: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको,
2: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था,
3: व्यवहारिक एवं जीवन उपयोगी शिक्षा,
2: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा,
3: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने,
2: स्वच्छ चमेना गृहको व्यवस्था,
3: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
2: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-13-224,
3: 98460-71-184,
2: 98460-43-799,
3: 98560-55-141,
2: 98460-86-125,
3: 98461-5780,
2: 98461-2076
3: र 98461-17661।
2: वालिङ बहुमुखी क्याम्पस, वालिङ 9 क्याम्पस रोड, स्याङ्जा।
4: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
5: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइ रहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
5: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू,
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85-667।
5: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
6: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
5: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
6: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
5: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
5: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
5: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 98462 98145।

0: सुन्नु न
1: भन त
0: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
2: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98560 31966
0: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
0: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
0: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 98560501119 र 98560332446
4: भावपूर्ण श्रद्धांजलि यस आदिखोला संचार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला 105.4 मेगाहर्ज वालिङ आठ स्याङ्जाका संचालक समिति सदस्य चक्रबन्धु रेग्मी एवं यस संस्थाका शुभचिन्तक गोविन्द रेग्मीका पूजनीय पिता खिमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ शोकको यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ शान्ता थापा अध्यक्ष तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संचार सहकारी संस्था लिमिटेड रेडियो आदिखोला परिवार वालिङ आठ स्याङ्जा
0: नहेर आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
2: मोबाइल नम्बर 98467 21380

0: अच्छा कस्तो सास गनाको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
4: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
4: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
5: पाण्डे सु सेन्टर वालिङ बजार
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
5: मोबाइल नम्बर 9846086005
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
6: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
7: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
0: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
7: हो र दिदी अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त
0: हेर भाइ म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
0: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
0: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
7: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
0: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
0: फोन 0364 40 600

0: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815564696।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोबको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, GMC पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पयौ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
6: फोन 063-441-258।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा
2: आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा। प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: कृष्णा अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे सक्छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4
4: र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्छ। नेपालकै र नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको निर्देशनमा उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट गर्नुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्ने पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन भएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रे, प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खामा बाढ़ीको जोखिम छ। यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रूकुम पूर्व, रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने सम्भावना छ। महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरकारवाला निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी वर्षाका बेला खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवत जावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ। महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढ़ी सम्बन्धी अध्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ। आज लुम्बिनी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना समेत छ। लुम्बिनीका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा पहिरोको जोखिम घटाउन दैनिक 2-3 घण्टा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। तुइन खोला र नाम्सी क्षेत्रका जोखिमपूर्ण भित्तोमा नेलिङ प्रविधिबाट पहिरो नियन्त्रणको काम गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय चितवनले जनाएको छ। पहिलो चरणमा जोखिमपूर्ण ढिस्को हटाइने र त्यसपछि जालीसहित भित्तो सुदृढ़ बनाउने तयारी छ। दैनिक झण्डै 10,000 गाड़ी गुट्ने सड़क खण्डमा अहिले विभिन्न 43 ठाउँमा पहिरोको जोखिम छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको हो। सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,91,300 र चाँदीको भाव तोलाको 4,505 रूपियाँ थियो। अस्ति बुधबार सुनको भाव 2,91,000 र चाँदी 4,480 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज 1 औंस सुन 4,045 र चाँदी 57 अमेरिकी डलरमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मध्य प्रदेशका अधिकांश जिल्लामा धान रोपाई अन्तिम चरणमा, हाइड्रोजन गाड़ी सम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले परिवार र आफन्तलाई शोकी सचिव नराख्न राज्यसभाको निर्देशन, 28 जिल्लामा बाढ़ीको जोखिम, सुनचादीको भाव आज घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मध्य प्रदेशका धेरैजसो जिल्लामा यस वर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ। प्रदेशभर अहिलेसम्म झण्डै 78.59% अर्थात 3,580 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन महिनाको हिजोसम्म सबैभन्दा बढ़ी सिराहामा 94% धान रोपाई सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम 55% रोपाई भएको छ। बाँकी जिल्लामा पनि रोपाई तीव्र गतिमा अघि बढ़िरहेको र केही दिनभित्र अधिकांश क्षेत्रमा काम सकिने अपेक्षा गरिएको छ। निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष किसानले उन्नत जातका धानका बिउको प्रयोग समेत बढ़ाएका छन्। सरकारले हाइड्रोजनमा आधारित गाड़ी सम्बन्धी नीति बनाउन सुझाव माग गरेको छ। हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास, सञ्चालन र नियमनका लागि आवश्यक नीति तथा कानून व्यवस्था तयार गर्न सरकारवालासँग सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नीतिगत तथा नियामक व्यवस्था, सुरक्षा मापदण्ड, हाइड्रोजन प्रविधिमा गाड़ीहरूको रूपान्तरणको सम्भावना तथा आवश्यक जनशक्ति विकास सम्बन्धी लिखित सुझाव साउन 20 गतेभित्र पेश गर्न आग्रह गरेको छ। झापा जिल्लाको कमल गाउँपालिका 5 पाण्डाजोगीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गार्डमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर ज्यान गएको छ। सशस्त्र प्रहरी बल नम्बर 1 बराहा वाहिनी मुख्यालय कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेर आज जवान सुदीम खत्रीको ज्यान गएको जानकारी दिनुभयो। सुनसरीको इटहरी उपमहानगरपालिका 13 घर भएका 30 वर्षीय खत्रीलाई हिजो बेलुकी झण्डै 5 बजे गणभित्र विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेको थियो। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कार्यवाहीका क्रममा 10 लडाकू मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका अनुसार विगत 48 घण्टामा सुराब र मुस्ताङ जिल्लामा गरिएका विभिन्न सैन्य कार्यवाहीका क्रममा ती लडाकूहरू मारिएका छन्। गुप्तचर सूचनाका आधारमा गरिएको संयुक्त कार्यवाहीका क्रममा सुराब जिल्लामा 7 र मुस्ताङ जिल्लामा 3 लडाकू मारिएको बीबीसीले जनाएको छ। मुस्ताङमा भएको कार्यवाहीका क्रममा सुरक्षा बलले 2 महिला आत्मघाती आक्रमणकारी र 1 सहयोगीलाई समेत पक्राउ गरेको छ। अब खेल खबर। नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज आयोजक पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बेलुकी 6:45 शुरू हुनेछ। इस्लामाबादमा चलिरहेको च्याम्पियनशीपमा पाकिस्तानले दुवै खेल 3-0 सेटमा जितेको थियो। नेपालले भने 2 खेल 5 सेटमा पुगेर गुमाएको थियो। नेपालले हिजो श्रीलंकासँग भएको खेल पनि 5 सेटमा पुगेर गुमाएको छ। 2-1 सेटको अग्रता नेपालले जोगाउन सकेन। श्रीलंका ले नेपाललाई 25-18, 21-25, 19-25, 25-21, 15-11 हराएको थियो। पहिलो दिन तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि नेपाली टोली काजकिस्तानसँग 3-2 पराजित भएको थियो। नेपाल, काजकिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश, उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। परिवार र आफन्तलाई शोकीय सचिव नराख्न राज्यसभाको निर्देशन, पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध, 28 जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह, आज सुनचाँदीको भाव घट्यो, सुन तोलाको 2,85,500 रूपियाँमा कारोबार, पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कार्यवाहीमा 10 लडाकू मारिए, 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ, र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नमस्ते, म तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
1: खुल्यो खुल्यो खुल्यो पाइनिजमा प्राविधिक शिक्षामा भर्ना खुल्यो।
2: सिटी भेटीद्वारा सम्बन्धन प्राप्त गरे विगत 30 वर्षदेखि विभिन्न प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्थे।
0: म तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।

0: सत्र 2083-84 का लागि भर्ना खुलेकोले एसईईमा न्यूनतम 2 GPA प्राप्त इच्छुक विद्यार्थीहरूले आफ्ना शैक्षिक प्रमाण पत्रहरू सहित आवेदन फारम भर्नको लागि सूचित गरिन्छ।
1: आवेदन फारम भर्ने अन्तिम मिति 2083 श्रावण 14 गते सम्म।
0: विस्तृत जानकारीका लागि यस एकाडेमीमा सम्पर्क राख्न अथवा यो सूचना www.ctvtexam.org.np मा हेर्न पनि सकिन्छ। सम्पर्क नम्बर 063-441-220, मोबाइल नम्बर 9856-31-730, 9856-55-536 र 9873-41-010।
1: पायनियर्स हायर एजुकेशन एकेडेमी वालिङदस भकुण्डे स्याङ्जा। खाङखाङदी फाल क्षेत्र शिव मन्दिरको सूचना।
2: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौं।
1: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
2: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
1: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव, मोबाइल 9841-48515 र 9856-87573।
2: छाङसाङ्दी छाय क्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छन्।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9008747723।

0: नहेर आज पनि आधा सामान त छोडिराखेकै छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: बोटोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा सो बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
5: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
5: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को टेल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051।
6: छिटो भनेको वर्ल्ड लिङ्क।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
5: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
5: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
7: मोबाइल नम्बर 9056054313 र 9141443 32।
0: मूल्य होइन स्वास्थ्य रोजौ।

0: तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दिक करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364433, मोबाइल 98565531।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
2: सम्पर्क फोन नम्बर 7364416624।

0: यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही साउन 10 गते शनिबारका दिन
2: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान जाने बाटो। फोन 0364140044, मोबाइल 9847168173।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही साउन 10 गते शनिबार।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-7071-4740।
2: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
2: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब, केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
5: साथै OPD सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-92-493-5524-582-7878।
6: चा कस्तो सास गनाएको तिम्रो त,
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4040-29।
9: ए दिदी, पक्नुस् त पक्नुस् त पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
10: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
9: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
10: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
6: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 0364141258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365900025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम
1: मा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा एक बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार, म लोक गायक कमल खनाल। तपाई यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
1: नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक अभिवादन तोकै आउँछौ कार्यक्रमका मुस्तिका भाकाको यस सुन्दर चौतारीबाट। अनि विवाहकालीन समयबाट कार्यक्रम गाम्बिसिका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाइसकेको छ। अनि यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गाम्बिसिका भाका यहाँहरूले स्याङ्जो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज, इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत, साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। विवाहकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बिसिका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न बसाएको साथमा विभिन्न विस्तृत नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। राजधानी कार्यक्रम गाम्बिसिका भाकाको अन्तिम श्रृंखला शुक्रबारीय श्रृंखलाको यस सुन्दर व्यवसायमा छौ। शुक्रबारीय व्यवसायमा रहेर शुक्रबारीय व्यवसायमा रहेर हामी दोपहरसँग कुराकानी गर्नेछौ र दोपहरका आवाजलाई पनि कार्यक्रममा स्थान दिनेछौ। यहाँहरू हामीलाई 0364140285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आफूलाई मनपर्ने भाका गुनगुनाउन चाहनुहुन्छ र भाका रोज्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ। 0364140285 हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखेका छौ दोपहरको लागि। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला अर्को सुमधुर खालको भाका जोड्छौं। सोही भाका मार्फत हामी आजकै सुन्दर व्यवसाय शुक्रबारीय व्यवसायको शुभारम्भमा दैलो घार्छौं र पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला र 0364140285 हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला।
2: हाई स्कुल।

0: आहा सेंजा हुँदै बगेको गण्डकी दीर्घवन मायालाई बन्दकी यो सुमधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बुसिका भाकामा। आज हामी कार्यक्रम गाम्बुसिका भाकाको सुन्दर व्यवसाय शुक्रबार व्यवसायमा छौं। शुक्रबार व्यवसायमा रहेर हामी दबहर समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै दबहरसँगै सहयात्रा गर्ने चमर्कमा जुटेका छौं। यहाँहरू कार्यव्यस्ततामा फुर्सदको समयमा जहाज जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास राखेका छौं र हामीलाई यहाँहरू फोन सम्पर्क पनि गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर दबहरका लागि खुल्ला राखेका छौं। आफूलाई मनपर्ने भाका गुनगुनाउन चाहनु र मनपर्ने भाका रोजाइमा पार्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौ। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौ भन्दै थिए। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा को हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त? हेलो हजुर, नमस्कार।
1: नमस्ते, नमस्कार आरतीजी।
0: नमस्कार, नमस्कार, आराम हुनुहुन्छ?
1: आरामै भन्दा हजुरहरू नि?
0: हजुर, हामी पनि ठिकठाकै छौ। अनि के गर्दै हुनुहुन्छ त यति बेला दौखोलामा रहेर? मित्रजी,
1: दौखोलामा रहेर यति बेला
0: बस्दै कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: हजुर।
0: अरू के छ नयाँ ताजा खबर?
1: नयाँ ताजा खबर त नमस्ते, नमस्कार आरतीजी।
0: नमस्कार, नमस्कार, आराम हुनुहुन्छ?
1: आरामै भन्दा हजुरहरू नि?
0: हजुर, हामी पनि ठिकठाकै छौ। अनि के गर्दै हुनुहुन्छ त?

0: पक्कै पनि बर्खाको समयमा घरी घाम लाग्या छ, घरी पानी परेको छ है,
1: परेका छ। अब फेरि मकै भाँच्ने बेला भएको छ, मकै कुहाउने होला नि त।
0: पक्कै पनि त्यही भएर नै होला होइन त।
1: अहिले त आएर दिदी म जन्मेर यत्रो वर्ष भए, बर्खामा बाँदर कहिल्यै पनि लागेको थिएन। अहिले त जताततै हाम्रो जानामा पनि जताततै बारी जति जम्मै बाँदैछ, खान नपाएर बिहान खान पनि भ्याइए होइन, बेलुका साँझ पिबास नबसेसँग सुत पनि पाइए होइन, बाँदर कुर्दाको हैरान छ।
0: बाँदर त्यसरी लागेछ है, अब के गर्ने त है, बाँदरले हैरान बनाइसकेछ धेरै ठाउँतिर, धेरैले गुनासो गर्नुहुन्छ। अब यस्तै समस्या भइरहेछ यति बेला।
1: जम्मैको बारी बाँदर त पहिला पहिला त यता त्यता सबैले सर्थे, अलिक जङ्गलतिर बारी उनीले कुर्थे, उतै सेक्थे। अहिले त चाँडै बाँदैछ, त्यस कारणले अब खान पाएनन् आए।
0: अब जता बाँकी छ त्यतै रित्याउन त परिहाल्यो होइन त।
1: हामीले बाँदर रानीको ठाउँतिर यता आयो भने बाँदरे पाखाका आए भन्थ्यौँ, खिची पार्थ्यौँ। अहिले हामीलाई नै पर्यो,
0: अहिले हामीलाई नै अप्ठ्यारो पर्यो होइन त,
1: हामीलाई नै अप्ठ्यारो पर्यो।
0: यो बाँदरलाई धपाउन नसकिने है,
1: हजुर। रुख भएर हाम्रो त यहाँ नजिकै बाँस गाडी चलन नै छ, चौर छ, त्यो चौरमा बाँस गाडी पिपल सिमलका रुख बडा बडा छन्, लहटे लहटे चुप्पा गएर बस्छन्, क्यार्नु नै क्यार्नु।
0: त्यही त झन् यो झाडीहरू नजिक नजिक भएपछि बाँस बस्न पनि मिल्यो, खान पनि मिल्यो होइन त,
1: खान पनि मिल्यो, लुक्न पनि मिल्यो। यो बाँसाको वरिपरि त बाँदर त कटाउनै नसकिँदैछ।
0: हो हो हो, समस्या छन् धेरै।
1: टुप्पा टुप्पामा ढुङ्गो पुर्याउन नि सकिएन, कुकुर जाने कुरो पनि भएन।
0: पक्कै पनि
1: अरू अरूले बाँध्न लाग्छ यसो भएछ भनेर रेडियोमा भन्नुहुन्थ्यो, कस्तो बाँदर लाउँदो रहेछ र भन्थ्यौँ। बाँदरको मुख पनि त्यति देख्न पाइन्थेन क्या हामीले त, पहिला त
0: पहिला पहिला बाँदरै त्यस्तो धेरै आउँथेन है,
1: आउँथेन नि, हिउँदा आए पनि हिउँदा कता कति सर आएर गइहाल्थे, बर्खा मकै कुर्दा परेको थिएन आजसम्म।
0: अहिले चाहिँ हैरान बनाए है,
1: हैरान बनाए।
0: हुन्छ त मित्रजी, बाँदरको कुरा जताततै यस्तै यस्तै छन्, अब के गर्ने, मार्न पनि पाइँदैन, फेरि मार्ने कुरा पनि भएनन् है,
1: मार्ने कुरा पनि भएन, मार्न पनि पाइँदैन, यस्तो खति गर्नेलाई खेती पार्नेलाई त मार्न पाए त बरु दुई चारजना मिलेर बन्दुक ल्याएर मारिएपछि बन्दुक पड्काएपछि त कोही मर्थे कोही भाग्थे, मरेकालाई पुर्थ्यौँ, केही पनि हुन्थेन, फेरि मारे कानुन लाउने फेरि।
0: त्यही त यो पनि है,
1: राज्यले यो उस गर्न पर्ने के, अन्त बाँदरको के काम भयो त नि हाम्रो।
0: त्यही त नै ठिकै छ, अब के गर्न सकिन्छ, अब त्यो नगरपालिकाहरू अन्य सरकारहरूले चाहिँ हेर्लान् के अरे, हामी दुःख पोख्ने ठाउँ छ, त्यो बाहेक हामी केही गर्न सकिँदैन। फेरि
1: ठुला ठुला बुद्धिजीवीहरूले पनि शर्त राखेकै थिए, शर्त खोजेकै थिए, के अरे शर्त दिँदै दिनु भएन नगरपालिकाहरू नि, उहरूले पनि के अन्त अन्तको सुन्दा पोहोर परार अहिले पनि।
0: पक्कै पनि हुन्छ मित्रजी, भाका सुनौ है त,
1: बाँदर लहर्दा लहर्दा जाने भएको छ, त्यही पनि सुनाउँछु है त।
0: हुन्छ हुन्छ।

0: Mahayana Deva Sambho. Ajur.
1: Aha. Bete aap suru kinna nirmaya tariva sambhu hai.
0: Jese wala tariva se ko kya rati.
1: Aha. Pakke pani. Aaj se wala te waira vannu ya unu vasa hai. Ali phir aina gitma matri vannu ancha phiri.
0: Bo vandhi na bo.
1: Aha. Aunsa ta mitra ji bhaka yeru sunancha.
0: यही नहीं बताई थी ना अली जान ना जान की रात उस ना मिला रही रात को बांध उन चारों आरुल ले गई बन यही बताई थी
1: अहाँ मिलाई रही गाउन बास उनसा साथ में ले समझना
0: सारा पारम इस जैसा ताज लाए
1: धन्यवाद
0: दस साते ही चला कंता सार जी लाए ताहन जी कला को ये फंक को माल मा जो जाती उन हमरा प्यारा प्यारा साथीहरू भन्दा रुखमागत ढकाल लोकपसा ढकाल शिवजी आले जति अथवा जति पनि अनिकला रेडियो ट्युनन गरेर सुन्नुभयो त म लगायत सबैलाई भन्दै बिदा हुन्छ है त राजाजीजी
1: हस् हुन्छ मित्रजी धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज पनि छुट्टिन्छौँ है त नमस्ते
0: पक्कै पनि नमस्ते नमस्कार

0: होइन के भयो किन बन्द भएको हो गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसआर, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002, मोबाइल 9850604502 र 9840551401। ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।
4: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9850501119 र 9850533246।
0: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विष आदि तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि
4: छुट सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
4: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एक रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770071।
6: रेडियो आदि खोला 105.4
7: हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो अनि छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मुसिका भागमा। आज हामी कार्यक्रमका मुसिका भागको शुक्रबारीय श्रृंखलामा छौ र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छौ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त? हेलो हजुर, नमस्कार।
8: मायालुले मलाई मन पराए, हामी दुईको मिलाथ्यो गराए, सरी रुखामा कुकु साँच्चै साथ दिन्छौ र

0: सुख दुख नमस्कार दिदी
1: नमस्कार आराम हुनुहुन्छ
0: आराम छ दिदी आराम हुनुहुन्छ
1: हजुर हामी पनि ठीक ठाकै छौ अनि के गर्दै हुनुहुन्छ यति बेला
0: म यति बेला दिदी यहाँ सामानहरू आएको थिएँ सामान मिलाउँदै थिएँ अनि यहाँ सम्झी अनि आज शुक्रबार भनेर अनि आज फोन गरेको
1: सामान मिलाउँदै हुनुहुन्थ्यो पसलको सामान है
0: हजुर
1: मिलाएर सक्नुभयो त
0: मिलाएर सकेँ दिदी
1: मिलाएर सकेपछि सम्झिनु भयो बल्ल कार्यक्रम छ भनेर है
0: मिलाएर सके सुरे सम्झन त हिजो राति सम्झेको थिएँ यति बेला भेज दिनुभयो नबोलेको भोलि शुक्रबार भनेर अनि यहाँ फेरि पानी पर्दा पर्दै सामान झारेको त्यतै ध्यान गर्छ र भुलिएछ दिदी अनि सम्झि अनि आज त म बोल्ने भनेर बिहान आँटै सम्झिराखेको थिएँ अनि त्यही भएर दिदी
1: बिहानैदेखि सम्झिरहनु भएको थियो तर कामले व्यस्त हुनुभयो अनि त्यो सकिने बित्तिकै फोन गर्नुभयो है
0: हजुर
1: खुसी लाग्यो यहाँले सम्झिनु भयो हामीलाई भाका पनि सुन्न पाइयो फेरि अर्को भाका सुन्न पाइन्छ कि
0: अर्को भाका नै सुन्ने दिदी
1: हजुर सुनाइदिनुहोस् न
0: आधारित घाँटी दलले अर्कै अर्कै भाषा त्यही पनि दिदीले भनेपछि कसरी आराम भगवान जस्तो दिदीले भनिसकेपछि सबैले सुनिराख्नु भएको पनि छ सबै भगवान श्रोताहरू होइन
1: हजुर
0: जस्तो जान त्यस्तै आज सुरु त्यति राम्रो छैन गाइहाले दिदी है
1: हुन्छ हुन्छ

0: दुबईमा यति गरम दिदी है
1: आज यति गरम है एकदमै राम्रो गाउनु भयो हामी सुनेको सुनै भइराख्यौँ
0: र गीत गाउन गाउन सफल हुन्छ दिदी
1: एकदमै सफल हुन्छ नि यति राम्रो सुर भयो सफल नहुने कुरै भएन हुन्छ एकदमै धेरै शुभकामना पनि तपाईँलाई तपाईँको सपना चाहिँ पूरा होस्
0: फोन गर्छु हजुरलाई दुई बजेपछि जसरी सम्झेर है दिदी
1: हुन्छ हुन्छ भाका कुन रोज्नुहुन्छ
0: भाका भन्दा पठाउनु अनि स्टुडियोमा हजुर हुनुहुन्छ कि को हुनुहुन्छ होला अब यहाँ पछि
1: म नै हुन्छु
0: ए नत्र हुनुहुन्न भने मलाई हजुरको नम्बर मेसेज गरिदिनु हुनुहुन्छ भने हजुरलाई फोन गर्छु
1: हुन्छ हुन्छ हामी त्यस्तो भए पनि चाहिँ फोन गरिहाल्छौँ है
0: हस् दिदी नत्र मेसेज गर्नु नत्र म दुई बजेपछि फोन गर्छु ल
1: हुन्छ हुन्छ दुई बजे बित्तिकै फोन गर्नु नि त अनि कुरा
0: हुन्छ दिदी
1: ल हुन्छ बाका कुन रोज्नुहुन्छ
0: भाका त दिदी आज कुन रोजम पनि आज यही रानी घाटैमै रोजम न दिदी ल
1: हुन्छ साथीहरूलाई सम्झनुहोस्
0: सर्वप्रथम हजुरको लागि त्यसपछि हाम्रो मित्र केसीजी अनि रुख मागर ढकाल अनि सौगात कुमार अनि शिवजी अनि अरू मैले नाम भन्न भुलेका जति पनि कार्यक्रममा सहभागी हुनुहुन्छ उहाँहरूको लागि र जतिले पनि स्वदेश विदेशका कुनाहरूमा रहेर प्रत्यक्ष अप्रत्यक्ष रूपमा आदिखोला एफएम सुनेर बस्नुभएको छ सम्पूर्ण सम्पूर्णको लागि भन्न चाहन्छु दिदी है त
1: हस् हुन्छ धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहने साझा भने छुट्टिन्छौँ है त नमस्ते
0: नमस्ते दिदी
1: रुखमागर ढकालजी हुनुहुन्थ्यो माफी चाहन्छु लोकप्रसाद ढकालजी हुनुहुन्थ्यो आदिखोला गाउँपालिकादेखि उहाँसँग हामी कुराकानी गर्यौं र उहाँले सुमधुर खालको भाका पनि रोजेर अनि गुनगुनाएर पनि विदाई भइसक्नु भएको छ हामी उहाँको आवाजमा चाहिँ दुईवटा भाका सुन्यौं अत्यन्तै सुमधुर स्वरमा चाहिँ भाका गुनगुनाएर गइसक्नु भएको छ यति बेला फेरि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा उहाँलाई कार्यक्रममा स्वागत गर्छौ हेलो हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार
2: नमस्कार हजुर नमस्कार
1: नमस्कार कुन ठाउँबाट बोल्दै हुनुहुन्छ हजुर
2: म वालिङटिनबाट कृष्ण गुरुङ हजुर है
1: ओहो कृष्णजी आराम हुनुहुन्छ
2: आराम छु हजुर आरामै छु हजुर आरामै हुनुहुन्छ
1: हजुर हामी पनि ठिकठाकै छौ नि अनि रेडियो सुन्नुको अलावा के गर्दै हुनुहुन्छ यति बेला
2: रेडियो सुन्दैछु हजुर है अलिकति आवाजले अलिकति कस्तो कस्तो आइरहेको छ हजुर है
1: आवाज स्पष्ट आएको छैन
2: आवाज अलिकति बुझेको छैन कि हजुर है
1: हुन्छ त भाका गाउनुहोस् न त कृष्णजी धेरै कुराकानी गर्न समस्या भए
2: हुन्छ हुन्छ म सानो गीत गाउँछु है
1: हुन्छ
2: कस्तो

0: देखा जाऊ ना कहा खोजू तिम्रो दर्शन पाइना मैले आसो मात्रै पाए हृदय कहाँ जाऊ म कहाँ खोजू म तिम्रो दर्शन पाइना मैले आसो मात्रै पाए। हस्त धन्यवाद हजुर।
1: आहा, हृदय कहाँ जाऊ म कहाँ खोजू म तिम्रो दर्शन पाइना आसो मात्रै पाए है। सुमधुर खालको भाका गुनगुनाउनु भयो। भाका यहाँले कुन रोज्नुहुन्छ?
0: भाका सो गीत बताइदिनु न है।
1: हुन्छ, साथीहरूलाई सम्झनुहोस् त।
0: सर्वप्रथम त तपाईँको लागि
1: धन्यवाद,
0: अनि रेडियो आदि खुला ट्युन अन गरेर बस्नु भन्ने सम्पूर्ण श्रोताहरूको लागि र जति पनि आदि खोलालाई माया गरेर फोन गर्नुहुन्छ उहाँहरू सम्पूर्ण साथीहरूको लागि र विशेष गरी मेरो जीवन साथीहरूको लागि भन्दै म हजुरको कार्यक्रमबाट बिदा हुन चाहन्छु है।
1: कृष्णजी हुनुहुन्थ्यो, हामी उहाँसँग कुराकानी गर्यौं र उहाँले सुमधुर खालको भाका पनि गुनगुनाउनु भयो। अत्यन्तै सुमधुर खालको आवाजमा चाहिँ हामी भाका सुन्यौं पक्कै पनि, र सुमधुर खालको भाका रोजेर विदाई पनि भइसक्नु भएको छ। यति बेला हामी दबहर समक्ष जोड्छौ सुमधुर खालको भाका, लोकप्रसाद ढकालजीले रोज्नु भएको भाका जोड्छौ। सोही भाकासँगै हामी पनि उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

आहा किन काड़ा रोप्याउनी निर्माया आउने बाटैमा यो सुमधुर खालको भाका सँगसँगै अब भने हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरू समक्ष रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादका शब्द व्यक्त गर्दछौ। विशेष गरी कार्यक्रममा सहभागिता सुनाएर सुमधुर खालको भाका गाउनुहुने र भाका रोज्नुहुने सम्पूर्ण साथीहरूमा एकमुष्टमा आभारका शब्द व्यक्त गर्दै जाँदा जाँदै हामीलाई अन्तिममा फोन गर्नुभएको थियो कृष्ण गुरूङजीले। उहाँसँग हामी कुराकानी गर्यौं, उहाँको आवाज पनि सुन्यौं र उहाँले सुमधुर खालको भाका पनि रोज्नु भएको छ र उहाँकै रोजाइमा रहेको भाका तपाईँहरू समक्ष छोड्दै आजकै सुन्दर व्यवसाय शुक्रबारीय व्यवसायबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते। जय गीत, जय संगीत।

0: सुनिए ना, आइए हम लोग अनिमा दिल्ली बजे का छात्र
1: इस समय को साथ मा जितु सुनचा दी पसल भूसाल पेट्रोल पंप संगई चुड़िए को डिपार्टमेंट स्टोर्स को पांच घर अगाड़ी जैसी पंद्रह तरफ जाने बाटो मा कुना को लाइन मा विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गर गहना खरीद बिक्री करने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है.
2: नमस्ते, म हो तपाईहरुको आफ्नै गायक तिलक बमल्ल. तपाई यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4.
3: वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन तथा प्राविधिक धारतर्फ बीआईसीटीमा भर्ना खुल्यो.
1: स्याङ्जा जिल्लाको मुटु मानिने वालिङ नगरपालिकाको वडा नम्बर 9 अवस्थित यस वालिङ बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि प्रातकालीन कार्यक्रम अन्तर्गत स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापन संकायमा र प्राविधिक धारतर्फ बीआईसीटीमा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँछौ.
3: स्नातक तह प्रथम वर्ष शिक्षा र व्यवस्थापनका लागि दोस्रो चरणको प्रवेश परीक्षा यही श्रावण 15 गते बिहान 11 बजे.
1: धार बीआईसीटी तर्फ 36 सिटका लागि प्रवेश परीक्षा भदौ 5 गते दिनको 1 बजे.
3: हाम्रा विशेषताहरू
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था
3: समुदायमा आधारित सामुदायिक क्याम्पसको रूपमा स्थापना भएको शैक्षिक संस्था
1: कक्षा 11 देखि स्नातकोत्तर तहसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने
3: शिक्षा व्यवस्थापन मानविकी तथा सामाजिक शास्त्र र सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरूको अध्यापन गराइने
1: किफायती शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिने
3: योग्य अनुभवी र तालिम प्राप्त प्राध्यापकहरूबाट मनोविज्ञानमा आधारित शिक्षण गरिने
1: शान्त अध्ययन मैत्री र प्राकृतिक वातावरण भएको
3: पुस्तकालय ई लाइब्रेरी सुविधा सम्पन्न कम्प्युटर ल्याबको व्यवस्था
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि आवश्यक सुविधा भएको
3: जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्तिका साथै प्रोत्साहनको व्यवस्था
1: व्यावहारिक एवं जीवन उपयोगी शिक्षा
3: प्रविधिका साथै सक्षमतामा आधारित शिक्षा
1: बजारको माग बमोजिम दक्ष जनशक्ति उत्पादन गरिने
3: स्वच्छ समिना गृहको व्यवस्था
1: गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता
3: अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-13-224
1: 98460-71-184
3: 98460-43-799
1: 98560-55-141
3: 98460-86-125
1: 98461-5780
3: 98461-24276
1: र 98461-17661
3: वालिङ बहुमुखी क्याम्पस वालिङ 9 क्याम्पस रोड स्याङ्जा.
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो.
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
4: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
4: मोबाइल 98469-18921 र 98462-39399
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
6: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।

0: नेपाल को सर्वाधिक बिक्री होने बजाज मोटरसाइकिल को अपग्रेड में पाउनुहोस् अनबीटेबल कैश डिस्काउंट अनि अनबीटेबल एक्स्ट्रा वैल्युएशन सजिलो 36 महीना को ईएमआई में साथ ही फ्री एक्सेसोरीज उपलब्ध छ।
1: मेला हुने मिति यही साउन 10 गते देखि 16 गते सम्म। स्थान गल्याङटिन सिन्नेपानी। सम्पर्क मोबाइल 9864096248 र 9251920189।
2: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
3: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
2: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
4: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
3: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
4: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसंचारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050, सहयोगका लागि मोबाइल 9801523051।

0: अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
1: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
0: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
1: सुन नानी भिल्कोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण
0: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
1: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी

0: हजुर, हामी कहाँ दक्षिण कालीगढ़बाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खालीघार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पालनका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
1: प्रोप्राइटर रत्नबहादुर गुरुङ,
0: सम्पर्क नम्बर 0363-691-0004,
2: सम्पर्क मोबाइल 97484-34484।
3: चौरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
4: बोटोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा सो बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
6: र मिर्दे करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-440-331, मोबाइल 98565-55331।
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए। हामी भने जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू,
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
9: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
7: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 0363-440-235, मोबाइल नम्बर 9855655250।
6: सरा, किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मिर्दीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846-54-123 र 9806-61-52।
10: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
11: मेड इन बाबा फर्निचर हो नि, नामै काफी, बाबा फर्निचर। ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
12: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
11: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
13: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
11: दाँत सफा गर्ने टल्काउने,
13: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
11: दाँतको जरासम्म सफा गरी भर्ने,
13: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
11: दाँतमा खोल राख्ने,
13: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
13: बच्चाहरूको दाँतको विशेष उपचार,
11: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
13: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
11: मोबाइल 9864221629 र 9841668251।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमार कहिले नछोड़नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेकी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठ रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565686 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
2: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
2: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
2: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
2: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
2: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
2: फोन नम्बर 63741487 मोबाइल 98469701747
1: कस्तो सास गनाएको तिम्रो त
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
4: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोपराइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 98465648622 र 98241740029

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0-3-4-40-6-100।
4: ए दिदी, पक्नुहोस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
5: घर बनाएर त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी?
4: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
5: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
6: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाजा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
7: मोबाइल 98-5-30-39-88 र 98-5-30-55-988।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
8: मोबाइल 98-135-56-496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा खै पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
9: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
10: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
9: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
10: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
9: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
10: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
11: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
12: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
11: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
12: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
11: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
12: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
11: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल खेल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9855-51068 र 9673-70771।
12: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
11: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
12: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
11: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9855-30839।

0: अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4।
4: Wherever you are, stay connected. Wherever you are, stay connected with the wider world with the BBC.

0: नागरिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप र सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने। नेपाल खबरमा अब पूरा खबर। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट इनामिना प्रकरणमा 8 जना विरूद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाण्डौ जिल्ला अदालतमा ठगीको कसूरमा मुद्दा दायर भएको हो। बाल संगठन काठमाण्डौका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साख्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 जना मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनको तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 को प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित 3 जनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखाका कार्यरत सूरजु शाह विरूद्ध विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 68-69 को बाल संरक्षण अनुदानको भत्ता रकम इनामिना भएको उजुरीको आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धित बाल बालिकालाई वितरण नगरी इनामिना गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिनामा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डौ जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ़ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ़ तर्फको भित्तो र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरोको जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिलो चरणमा ज्याक ह्याम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरू तल झार्नुपर्नेछ। त्यसपछि ढिस्कोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई नेलिङ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टाभन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। ढिस्को उचाइ 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिनपट्टिको ढिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। केही वर्ष अघि सड़क विस्तारको क्रममा काटिएको भित्तोमा ट्विन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो। यो सड़क खण्डमा मध्यमदेखि उच्च गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पछ्याउन मुगलिन र सेती दोबानमा तयारी अवस्थामा उपकरण राखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लाहान सिंहराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-0025-52-31 नम्बरको मोटरसाइकलका चालक पिताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरीकारले कैलालीले 500 रूपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-94-33-493-555।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारको ध्यानकर्षण भएको र वहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। वहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नु भएको छ। अब विदेशको खबर। युरोपेली संघ यूले बहुराष्ट्रीय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकतामा दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीको तुलनामा अनुचित लाभ दिलाएका यूको तर्क छ। तर कम्पनीले यो निर्णयको आलोचना गर्दै युरोपेली संघका आवश्यकताहरूले लाखौं युरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्याउन सक्ने दावी गरेको छ। युरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यसअघि प्रतिस्पर्धा सम्बन्धी विभिन्न मुद्दाहरूमा अरबौं यूरो जरिमाना तिरिसकेको छ। अब खेल खबर सन् 2027 को आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसीसँगको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यो निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। चार भन्छेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा मुद्दा दायर, आठ जना मध्ये पाँच जना फरार प्रतिवादी। चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिमाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिमाना। आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 को विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने।
6: रेडियो आदिखोला 105.4।
7: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
8: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
7: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
8: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
7: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
8: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
7: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
8: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
7: मोबाइल नम्बर 9806641870 र 9865494497।
8: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
9: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
10: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
9: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
10: गोल्ड स्टारको आधिकारिक शोरूम
8: अथोराइज बैङ्कको ठिक अगाडि।
7: मोबाइल नम्बर 9806641870 र 9865494497।
8: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नया बजार चोक
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9862439390
2: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
3: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सीसीटीभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
2: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
3: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
2: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468323809 र 9856501

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770771।

0: माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ
3: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान जयलक्ष्मी ट्रेडिङ
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
3: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
2: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ
3: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 0635904040 र 98560 29440

0: छानसानी छायाचित्र शिव मन्दिरको सूचना।
1: हिन्दूहरूको महान पर्व श्रावण संक्रान्ति श्रावण महिनाको हरेक सोमबारहरू हरिशयनी एकादशीका दिनमा सन्ध्याकालीन महाआरती हुने हुँदा उक्त दिन महाआरतीमा उपस्थित भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
0: साथै श्रद्धालु भक्तजनहरूका परिवारजन तथा पितृहरूका नाममा छुट्टै आरतीको व्यवस्था समेत भएको हुँदा इच्छुक श्रद्धालु भक्तजनहरूले आफ्नो नाम तथा पितृहरूको नाम समेत सचिवालयमा सम्पर्क गरी टिपाउनु हुन अनुरोध गर्दछौ।
1: पुनश्च आफ्नो जन्मदिन अथवा विशेष अवसरमा पनि भक्तजनहरूले महाआरती गर्न र गराउन सक्नुहुनेछ।
0: सम्पर्कको लागि चन्द्रकान्त ढुङ्गाना कार्यालय सचिव मोबाइल 9841648515 र 9855878573।
1: छाङसाङ्दी छायाक्षेत्र शिव मन्दिर व्यवस्थापन समिति भिरकोट 4 छाङसाङ्दी।

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: याद सरा किन बोलाको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
4: ओई आम्जी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।
6: भावपूर्ण श्रद्धांजलि। यस आदिखोला संचार सहकारी संस्था लिमिटेड, रेडियो आदिखोला 105.4 MHz, वालिङ आर्ट स्याङ्जाका संचालक समिति सदस्य चक्र बन्धु रेग्मी एवं यस संस्थाका शुभ चिन्तक गोविन्द रेग्मीका पूजनीय पिता खिमानन्द रेग्मीको यही साउन 5 गते मंगलबारका दिन 86 वर्षको उमेरमा भएको निधनले हामीलाई स्तब्ध बनाएको छ। शोकको यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजन प्रति धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरून् भनी हार्दिक समवेदना प्रकट गर्दछौ। शान्ता थापा अध्यक्ष, तुलाकान्त बगाले स्टेशन म्यानेजर एवं आदिखोला संचार सहकारी संस्था लिमिटेड, रेडियो आदिखोला परिवार, वालिङ आठ स्याङ्जा।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308।
2: बोथोल पावर कम्पनी लिमिटेडको सूचना। आर्थिक ऐन 2083 श्रावण 1 गतेदेखि लागू हुने गरी विद्युत सेवामा घरायसी प्रयोजनका लागि विद्युत उपभोग गर्ने प्राकृतिक व्यक्तिको हकमा प्रति महिना 50 युनिट भन्दा बढ़ी खपत गरेमा सो बढ़ी खपत गरेको विद्युतको महसुलमा 5% दरले र सो बाहेक अन्य विद्युत उपभोक्ताको हकमा 13% दरले मूल्य अभिवृद्धि कर भ्याट लाग्ने व्यवस्था गरेको हुँदा सोही कानून व्यवस्था बमोजिम यस कम्पनीबाट विद्युत सेवा लिने उपभोक्तालाई 83 साल श्रावण महिनादेखिको मासिक बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाइने हुँदा सम्बन्धित सबै उपभोक्ताहरूको लागि जानकारी गराइन्छ। बुटोल पावर कम्पनी लिमिटेड।
3: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
0: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
3: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
0: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
1: फोन 063441258।
2: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063441496।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कर्मचारीलाई तुरन्त खबर गरौं,
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं। पानिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिने। कागजातहरू नगद रू 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकता फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
0: यस समयको साथमा जितु सुनचादी पसल, भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको लाइनमा विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
5: Radio Adi Khola,
6: Radio Adi Khola 105.4।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
8: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
8: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
7: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963 98560 55104 र 98028 47723।
9: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
10: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चुरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
9: ए हो र अंकल, अनि यो चुरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
10: सुन नानी, भिरकोट चुरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
9: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
11: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63961900004।
7: सम्पर्क मोबाइल 97484 34484।
12: चुरी घर मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
13: र मिर्देक करिडोर आदिको छेउमा
7: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63744331। मोबाइल 98560 55331।
13: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
14: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
15: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
14: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
15: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
14: हाम्रा सेवा तथा सुविधाहरू
15: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
14: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
15: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
14: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
15: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
14: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
7: सम्पर्क फोन नम्बर 63741460624।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टीप्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971076 र 9817162223।

0: ना अहिले हाम्रो गर्नेमा ताज बदेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको लाइनमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शनिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 बजेदेखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीत,
2: 12 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत,
2: 1 देखि 2 बजेसम्म लोक गीतहरू,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
2: 7 देखि 5 बजेसम्म लोक गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6:30 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: राति 9 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: 2083 साउन 9 गते शनिबार असार शुक्ल एकादशी सन् 2026 जुलाई 25 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै विनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाव। संसदमा हराउँदै प्रश्न, खर्च टार्न ऋण खोज्दै उखु किसान। राजदूत नियुक्तिमा अन्यल, जोखिममा किशोरी आमा, कानूनी उल्झनमा एडभेञ्चर उद्योग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको फुर्सदलाई आमदानीमा बदल्दै शीर्षकको शुभ समाचार।
0: बिहान छोराछोरीलाई विद्यालय पठाएर घरधन्दा सकिएपछि हेटौडा 5 ढुङ्गे धारा र हेटौडा 5 कमानेका गृहिणी एउटै कोठामा भेला हुन्छन्। कोठाभरि नेपाली कागज, जड़ीबुटीबाट तयार गरिएको धूपको धूलो, धागो, लेबल र प्याकिङ सामग्री हुन्छ। त्यसपछि शुरू हुन्छ धूप उत्पादनको काम। फुर्सदको समय सदुपयोग गर्दै उनीहरूले धूप उत्पादन मार्फत आमदानी गर्न थालेका छन्। सामूहिक प्रयासले उनीहरूको आर्थिक अवस्था मात्र होइन आत्मविश्वास पनि बढ़ाएको छ। हेटौडा 5 की सुनिता महर्जनको घरमा नियमित रूपमा महिला भेला भएर धूप बनाउने गर्छन्। हाल हेटौडा 5 ढुङ्गे धाराका 7 र हेटौडा 8 कमानेका 4 गदी 11 गृहिणी यस कार्यमा आबद्ध छन्। उनीहरूले दैनिक करिब 100 प्याकेट धूप उत्पादन गर्ने गरेका छन्, जस अनुसार मासिक करिब 3000 प्याकेट धूप उत्पादन हुने गरेको छ। एकजनाले दैनिक करिब 1 दर्जन प्याकेट धूप तयार गर्ने गरेको र एक प्याकेट बापत 30 रूपियाँ पारिश्रमिक पाउने गरेका छन्। घरधन्दा सकिएपछि समय मिलाएर धूप उत्पादन गर्ने गरिएको स्थानीय उर्मिला गौतमले बताएकी छन्। खाली समयको सदुपयोग गरेका हौ, घरको काम सकेपछि यहाँ जम्मा भएर धूप बनाउँछौ उनले भनेकी छन्। पहिले सामान्य खर्चका लागि पनि श्रीमानकै भर पर्नु पर्थ्यो, अहिले यही आमदानीबाट घर खर्चमा सहयोग गर्नुका साथै केही बचत पनि गर्न सकेका छौ उनको भनाइ छ। धूप उत्पादनमा सहभागी महिलाका अनुसार पहिले फुर्सदको अधिकांश समय घरमै बस्ने र मोबाइल चलाएर बिताउने गर्दथे, अहिले त्यही समयलाई उत्पादनशील काममा लगाएर दैनिक 300 रूपियाँ भन्दा बढ़ी आमदानी गर्न थालेका छन्। आफ्नै कमाईबाट आवश्यक सामग्री खरिद गर्न सक्ने अवस्था बनेपछि परिवारमा आर्थिक रूपमा निर्भर रहनुपर्ने अवस्था हट्दै गएको उनीहरूको भनाइ छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: सकिनुहोस् नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइक्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर राष्ट्रपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायालयमाथि हस्तक्षेप भएको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन् एमनेस्टी इन्टरनेशनल ह्युमन राइट्स वाच र आईसीजेले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको दावी गरेका छन् सरकारले भने राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न चुनौती दिएको छ सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल कुमार रेग्मी र हरि भुइँयाललाई राजीनामा दिन राजनीतिक दवाब दिएको भन्दै एमनेस्टी इन्टरनेशनल ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्टले संयुक्त विज्ञप्ति जारी गरेका हुन् उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप समेत लगाएका छन् जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै संस्थाले भालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर उनीहरूमाथि महाभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएका छन् न्यायाधीशहरू सपना प्रधान मल्ल कुमार रेग्मी र हरि भुइँयालले राजीनामा दिन अस्वीकार गरे महाभियोग लगाउने धम्की दिएको विश्वसनीय रिपोर्ट प्राप्त भएको एमनेस्टी इन्टरनेशनल ह्युमन राइट्स वाच र आईसीजेले बताएका छन् सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारको जवाब शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ
3: संसदमा हराउँदै प्रश्न शीर्षकमा गोर्खापत्र खबर लेख्छ सरकारको नीति र कार्यक्रमको प्रभावकारिता उत्तरदायित्व र जवाफदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रूचि निकै कमजोर बनेको छ प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ बलियो कार्यकारी हुँदा सत्ता पक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसद बीचको संवादलाई कमजोर बनाएको छ र संघीय संसदको दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्र गरेका छन् संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ 2082 फागुनमा सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको करिब चार महिनाको अवधिमा जम्मा तीनजना सांसदले मात्र प्रश्न सोधेका छन् यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कार्यवाहीमा प्रश्न सोध्ने तीन सांसद विपक्षी दलका मात्र छन् दोस्रो अधिवेशन चालू रहँदा 2083 असार 29 गतेसम्म संसदमा लिखित र मौखिक गरी 16 मात्र प्रश्न दर्ता भएका छन् नेपाली कंग्रेसका निष्कल राई र सीता थपलिया तथा श्रम संस्कृति पार्टीका हर्कराज राईले प्रश्न दर्ता गराएका छन् निष्कलले विभिन्न मन्त्रालय सम्बन्धित 14 थपलिया र हर्कले एक एक प्रश्न दर्ता गर्नुभएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग सम्बन्धित थपलियाको एकमात्र लिखित प्रश्नमा कार्यालयले जवाफ पठाइसकेको छ थपलियाको प्रश्न प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र नियुक्तिसँग सम्बन्धित छ कार्यालयले प्रधानमन्त्री शाहको सचिवालयमा 27 जनाको नियुक्ति रहेको जवाफ पठाएको छ
2: एक सय दिनभित्रै खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको योजना असफल भएको छ नयाँ राजदूत छनौट प्रक्रियामा समय लम्बिएकै कारण सरकारले कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका 6 देशका राजदूतको पदावधि थप गरेको छ बंगलादेश बहराइन ब्राजिल म्यानमार इजिप्ट र अस्ट्रियाका बहालवाला राजदूतको पदावधि अर्को राजदूत नियुक्ति नभएसम्मका लागि थपिएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले बताएका छन् उनले नयाँ राजदूत नियुक्ति प्रक्रिया सकिन केही समय लाग्ने भएकाले त्यो अवधिका लागि उनीहरूलाई नै कायम राख्ने अल्पकालीन व्यवस्था गरिएको समेत बताएका छन्। बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वाग्ले, ब्राजिलमा निर्मल राज काप्ले, म्यानमारमा हरीश चन्द्र घिमिरे, इजिप्टमा सुशील लम्साल र अस्ट्रिया स्थित राष्ट्रसंघीय स्थायी नियोगका प्रतिनिधिमा भरत रेग्मी छन्। उनीहरूको चार वर्ष पदावधि यही अगस्त अन्तिममा सकिँदैछ। पदावधि सकिएर स्वदेश फर्कने तयारीमा रहेकै बेला उनीहरूको अवधि थपिएको हो। खारेज गरिएको ब्राजिलमा समेत राजदूतको पदावधि थपिएको छ। यसबारे राजदूत बन्द गर्ने प्रक्रिया पूरा गर्नका लागि पनि केही समय लाग्ने भएकाले यस्तो निर्णय भएको अधिकारीहरूले बताएका छन्। यी बाहेक अमेरिका, चीन, भारत, बेलायत, अस्ट्रेलिया, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, बहराइन, ओमान, इजरायल, बंगलादेश र अस्ट्रियाका लागि 13 जना राजदूत नियुक्तिका लागि सरकारले जेठ 14 गते सार्वजनिक आवेदन आह्वान गरेको थियो। 13 जना राजदूतका लागि 4,000 भन्दा बढ़ी आवेदन, 2700 जना सरकारको प्रारम्भिक सूचीमा लगायतका उपशीर्षकमा राजदूत नियुक्तिमा अन्यल, 6 देशमा राजदूतको पदावधि थप, 17 देशमा कार्यभागको भर शीर्षकमा आजको मध्याह राष्ट्र दैनिकमा यो खबर छ।
3: खर्च टार्न ऋण खोज्दै उखु किसान शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका चिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका 2 चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी दिन बाँकी छ। सरकारले यसपालि चिनी उद्योग मिललाई किसानबाट खरीद गरेको कृषि उपजको भुक्तानी 25 दिनभित्र गर्न अन्यथा कार्यवाही हुने भनेको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समावेश छ। सरकारले कार्यसूची कार्यान्वयनका लागि जिल्ला प्रशासन मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको भनिए पनि नवलपरासीका किसानले 5 महिना अघि क्रसिङ गरेको उखुको करोड़ भुक्तानी अहिलेसम्म पाएका छैनन्। त्यति मात्रै होइन, यहाँको एउटा चिनी मिलले 3-4 वर्ष अघिको उखुको भुक्तानी समेत दिएको छैन। सुनवल नगरपालिकामा रहेको लुम्बिनी चिनी उद्योग प्रालीले यो वर्ष क्रसिङ गरेको उखुको करिब 20 करोड़ रूपियाँ किसानलाई भुक्तानी दिन बाँकी छ। जिल्लाकै अर्को चिनी उद्योग इन्दिरा सुगर मिलले किसानलाई 4 वर्ष अघिदेखिको 7.5 करोड़ भुक्तानी गरेको छैन। यो उद्योग विगत 2 वर्षदेखि बन्द छ। उखु उत्पादक कृषक महासंघ नेपालका केन्द्रीय प्रवक्ता तथा नवलपरासीका निवर्तमान अध्यक्ष उमेश चन्द्र यादवका अनुसार प्रतापपुरको इन्दिरा सुगर मिलले 7.5 करोड़ र सुनवलको लुम्बिनी चिनी उद्योगले 20 करोड़ गरी 27.5 करोड़ रूपियाँ उखुको भुक्तानी बाँकी छ। उधारोमा उखु बेच्न बाध्य किसानले भुक्तानी नपाउँदा घर खर्च चलाउन मुश्किल भएको बताएका छन्। जिल्लाको प्रतापपुर सात गुठी सूर्यपुराका विश्वबन्धु यादवले यो वर्ष लुम्बिनी चिनी मिललाई बेचेको उखुको करिब 8 लाख रूपियाँ भुक्तानी नपाएको बताए। लुम्बिनीले फागुनमा क्रसिङ गरेको उखुको भुक्तानी किसानलाई अहिलेसम्म नदिएको उनले बताए।
2: नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सत्ता समीकरणमा दरार आइसकै साथै प्रदेशमा मिलेर अघि बढ़ने कसरतमा 2 वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई समेत साथमा लिएर अघि बढ़ने भएका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव तयार पारिरहेका छन्। एमालेबाट प्रतिनिधि सभा संसदीय दलका नेता रामबहादुर थापा सहितका नेता प्रदेश सत्ता समीकरण गृह कार्यमा छन्। त्यस्तै नेकपाबाट वर्षमान पुन, प्रदेश हमाल लगायतले काम गरिरहेका छन्। एमाले र नेकपा 1-2 दिनभित्र यादव नेतृत्वको जसपालाई समेत साथमा लिएर साथै प्रदेशमा सत्ता सहकार्य प्रस्तावमा हस्ताक्षर गर्ने तयारीमा छन्। कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको जनाउँदै एक नेताले भनेका छन्, हामी छिट्टै एउटा समझदारीमा पुग्छौं भनी भनिएको छ। प्रदेश सत्ता सहकार्य विषयमा साउन 5 गते नेकपा संयोजक पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब 2 घण्टा छलफल गरेका थिए। छलफलमा दाहालले संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सर्वदलीय मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका थिए। त्यसमा कांग्रेस तयार नभएको जनाइएको छ। कांग्रेस र एमाले बीच आलोपालो सत्ता सहकार्य गर्ने पूर्व सहमति भत्किएपछि प्रदेशमा सत्ता संकट उत्पन्न भएको छ। अहिले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा कांग्रेस छ भने कोशी लुम्बिनी र कड़ाली प्रदेश सरकार को नेतृत्व में एमाले छ। कांग्रेस एमाले सहकारी भत्किएपछि नेकपाले सुदूरपश्चिम कड़ाली र बागमती प्रदेश में सरकार को नेतृत्व पाउनुपर्ने दावी करते आएको छ। तर एमाले बागमती लुम्बिनी र कड़ाली प्रदेश सरकार को नेतृत्व नेकपालाई दिने पक्षमा छैन। कांग्रेस भित्रको आन्तरिक विवादसँगै सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार एमाले बजेटको विपक्षमा उभिएपछि संकट झन पेचिलो बन्दै गएको छ।
3: जोखिममा किशोरी आमा शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। रूकुम पश्चिमको मुसिकोट नगरपालिका चौधकी 19 वर्षीय सुशीला रोकाका लागि 21 जेठको बिहान जीवनकै सबैभन्दा कठिन अवस्था बन्यो। व्यथा शुरू हुँदा पहिलो सन्तानको प्रतीक्षामा रहेको परिवार खुशी थियो र तर जटिलता बढ़दै जाँदा त्यो खुशी चिन्तामा बदलियो। सुशीलालाई हतार हतार जिल्ला अस्पताल पुर्याइयो। अस्पतालमा चिकित्सकले भने अब शिशुको आश मार्नुस्, समयमै ल्याउनु भएन, हामी बचाउन सक्दैनौ। यस्तो सुनेर परिवार स्तब्ध भयो। सुशीलाको गर्भमा जुम्ल्याहा शिशु थिए। लामो प्रयासपछि एउटा शिशुको सामान्य प्रसूति भयो भने दोस्रो शिशुलाई शल्यक्रिया गरेर निकाल्नु पर्यो। सुशीलाकी भाउजू नन्दकलाका अनुसार शिशु जन्मिएपछि पनि जोखिम टरेन। सुशीलाको अस्वाभाविक रक्तस्राव बढ़्यो। नानी नन्द कलिले उमेरमा सुत्केरी भएर हो कि केले हो, बच्चा जन्मिएपछि पनि रक्तस्राव रोकिएन, अवस्था बिग्रदै गएपछि अत्तालियौ। नन्दकलाले भनिन् चिकित्सकले आमा र शिशुलाई बचाउन प्रदेश अस्पताल लैजान सुझाव दिए। जिल्ला प्रशासन कार्यालयबाट उद्धार अनुमति आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल